0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
7: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
8: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
7: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
8: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
7: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
8: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-6-39-11-786 र 98-2-24-92-377।
9: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
10: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
11: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
10: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
11: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
10: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
12: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा बैचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
13: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार।
14: सूचना सूचना सूचना, भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्यभरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइवेट लिमिटेड, प्रधान कार्यालय नेपालगञ्ज बाँके। सम्पर्क फोन नम्बर 98 580 27 882।
15: रङ बहार रङ बहार,
16: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
15: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
16: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
15: बर्जर पेन्स।
17: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
18: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
17: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
12: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।

0: प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 20 गते शनिबार, सेप्टेम्बर 5 तारिक सन 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको नवमी तिथि, मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी, छ शव भेटिए। विपदका बेला पुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन। सुरुङभित्र चमत्कारिक सफलता, भोटेकोसी हिमबारीले ल्याएको दुःखद खबर।
1: खाना पकाउने ग्यासका लागि बिहानैदेखि लाइन पहुँचवालाले लैजाँदा सर्वसाधारण भनी आक्रोशित। अण्डाको मूल्य हालसम्मकै उच्च, छ महत्वपूर्ण निकायमा सचिव पद रिक्त।
0: काँकड भिट्टाबाट एक वर्षमा 14 करोडको जडीबुटी निर्यात। बाढीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी। बाढी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह।
1: युक्रेनमा रुसद्वारा 24 घण्टा आक्रमण, सर्वसाधारणको दैनिकी कष्टकर। यु इरानमाथि अमेरिकी प्रतिबन्धमा सामेल, म्यानमार आसियान राष्ट्रसँग सम्बन्ध सुधारमा।
0: र नेपाल भलिबल लिग एनबीएलमा सगरमाथाको विजयी सुरुवात। एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोली लगातार दोस्रो हार। कराते टोलीले जापानमा प्रस्थान।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: साझा खबरको सबैभन्दा सुरुमा बाढीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी, छ शव भेटिएको प्रसंग।
2: बाढीले क्षति पुर्याएका रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा खोजी तथा उद्धार कार्य जारी छ। माथिल्लो त्रिशुली ए आयोजनामा हिजो छ जनाको शव फेला परेको छ। तालिम प्राप्त कुकुर सहितको टोलीले सल्ले टार क्षेत्रमा छवटा शव फेला पारेको हो। नेपाली सेनाले शव बट्टार ल्याएको छ। आयोजनामा अझै 551 जना सम्पर्कविहीन रहेको जनाइएको छ। यसैबीच रसुवागढी जलविद्युत आयोजनामा उद्धारका लागि आवश्यक मेसिन तथा उपकरण आयोजना स्थलसम्म पुर्याउन नसक्दा खोजी रोकिएको छ। खराब मौसम र नदीमा पानीको सतह बढेका कारण उपकरण धुन्चेबाट अघि लैजान सकिएको छैन। रसुवागढी आयोजनाबाट 93 जना हराइरहेका छन्। माथिल्लो त्रिशुली 3B आयोजनाबाट 191 जना अझै सम्पर्कविहीन रहेका छन्। विद्युत गृह क्षेत्रमा उत्पन्न उत्खनन पनि खोज जारी राखिएको छ भने माथिल्लो त्रिशुली 3A विद्युत गृहमा फँसेका दुईजनाको 216 घण्टापछि हिजो सकुशल उद्धार गरिएको छ। लाङटाङ खोलामा 41 जना हराइरहेकोमा दुईजनाको शव भेटिएको छ। चिमिले मैलुङ खोला र रसुवा भोटेकोसी आयोजनामा पनि केही व्यक्ति अझै सम्पर्कविहीन रहेको नेपालका निजी ऊर्जा उत्पादकहरूको संस्था इप्यानले जनाएको छ।
1: यसैबीच रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेको संख्या र रकम निरन्तर बढ्दो क्रममा छ। बाढीपछिको उद्धारका लागि सरकारले बाढी आएकै दिन अर्थात भदौ 10 गते नै उक्त कोषमा रकम योगदान गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यस यता कोषमा दैनिक औसत 60 करोड रूपियाँ भन्दा बढी रकम जम्मा भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हिजो साँझसम्म उक्त कोषमा 11.23 करोड रूपियाँ जम्मा भएको छ। यो रकम विदेशबाट डलर खातामा प्राप्त रकम सहितको हो। कोषमा संकलित कुल रकम मध्ये 2.08 करोड रूपियाँ पहिलेकै बचत थियो। बाढीपछि भने कोषमा 10.01 करोड रूपियाँ संकलन भइसकेको मन्त्रालयको तथ्याङ्क छ। पहिलेकै बचत र बाढीपछि कुल 12.01 करोड रूपियाँ संकलन भए पनि मन्त्रालयले विपद व्यवस्थापनका लागि कोषबाट 1 अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ। उक्त हस्तान्तरणपछि कोषमा 11 अर्ब रूपियाँ कायम भएको हो। मन्त्रालयको विवरण अनुसार कोषको विभिन्न 9 बैंकमा रहेको खातामा हिजोसम्म 8.20 करोड रूपियाँ कायम रहेको छ।
2: प्रेस काउन्सिल नेपालले विपदका बेला अपुष्ट सूचना, विध्वस्त दृश्य र पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा आम सञ्चार माध्यमलाई निर्देशन दिएको छ। काउन्सिलले विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार सञ्चार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै सही र पुष्टि भएका जीवन उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह समेत गरेको हो। निर्देशिका अनुसार मृत्यु, घाइते, बेपत्ता, क्षति तथा उद्धार सम्बन्धी सूचना आधिकारिक वा विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्रै प्रकाशन गर्नुपर्नेछ। अब शव अत्यधिक रक्ताम्य दृश्य तथा पीडित र शोकमा रहेका परिवारका निजी दृश्य सामान्यतया सार्वजनिक नगर्न पनि भनिएको छ। सामाजिक सञ्जालबाट प्राप्त सामग्री प्रयोग गर्नुअघि स्रोत, स्थान, समय, सन्दर्भ र स्वतन्त्र प्रमाणबाट पुष्टि गर्नुपर्ने काउन्सिलले जनाएको छ। पुराना वा अन्य स्थानका भिडियो तथा याईबाट सृजित दृश्यलाई वास्तविक घटनाको जस्तो प्रस्तुत नगर्न पनि निर्देशन दिइएको छ। काउन्सिलले विपदका समाचारमा सुरक्षित स्थान, मौसम, पूर्व चेतना, त्यसै गरी अस्पताल, राहत केन्द्र र उद्धार र आपतकालीन सम्पर्क जस्ता उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो। गलत सूचना प्रकाशित भए तत्काल सच्याउनु पर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिका जाने हुनुभएको छ। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा जानुहुने भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमुल सिन्हाले जानकारी दिनुभएको हो। उहाँका अनुसार महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ। प्रधानमन्त्री शाहको पहिलो उच्च स्तरीय विदेश भ्रमण अमेरिका हुने भएको हो। अमेरिकाको न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले सम्बोधन गर्नुहुनेछ।
2: सरकारले ग्यास अभाव नरहेको दावी गरिरहँदा काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै छ। सर्वसाधारण बिहानैदेखि खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य छन्। केही उपभोक्ता ग्यासका लागि बिहान 3 बजेदेखि नै लाइनमा बस्ने गरेका छन्। भोटेकोशी बाढी, त्रिशुली नदीको कटान र पृथ्वी राजमार्ग अवरुद्ध हुँदा राजधानीको ग्यास आपूर्ति प्रभावित बनेको छ। उपभोक्ताले भने प्राकृतिक विपत्तिसँगै व्यापारीको कालो बजारी र सरकारको कमजोर व्यवस्थापनका कारण समस्या बढेको आरोप लगाउँदै आएका छन्। लामो समय लाइनमा बसे पनि ग्यास नपाउँदा सर्वसाधारण आकर्षित भएका छन्। उनीहरूले एक घर एक सिलिन्डरको व्यवस्था कडाईका साथ लागू गर्न र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग समेत गरेका छन्। लाइनमा बसेका उपभोक्ताको अर्को गुनासो पहुँचवालाले लाइन नबसी ग्यास लैजाने गरेको समेत छ। प्रहरी तथा सरकारी कर्मचारी समेत लाइन मिचेर ग्यास लैजाने गरेको आरोप उपभोक्ताले लगाएका छन्। सरकारले भने ग्यासको अभाव नभएको र नियमित रूपमा आपूर्ति भइरहेको दावी समेत गरेको छ।
1: यसैबीच उत्पादन घटेपछि अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य क्रेटमा 15 रुपियाँसम्म बढाएको हो। नयाँ मूल्य अनुसार एक्सेल अण्डा 605 रुपियाँ, ठूलो 590 रुपियाँ र मिडियम अण्डा 550 रुपियाँ प्रति क्रेट पुगेको छ। सानो अण्डाको मूल्य भने 458 रुपियाँमै कायम रहेको छ। संघका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रुपियाँ पुगेको छ। यसअघि एक्सेल अण्डा 590, ठूलो 575 र मिडियम अण्डा 535 रुपियाँ प्रति क्रेट थियो। उत्पादनमा आएको कमीका कारण अण्डाको मूल्य बढेको संघले जनाएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढी प्रभावित क्षेत्रमा मनोपरामर्श आवश्यक
3: एफेक्टेड एरियामा पर्नुहुन्छ र उहाँलाई हामीले बोल्ने तरिकादेखि लिएर सानो सानो कुराहरू पनि के मेबी रिपोर्टिङलाई फोटोहरू लिएर जानुहुन्छ होला, तर सानो सानो कुराले उहाँलाई कति असर पारिरहेछ भन्ने कुराहरू पनि हामीले कहिले काहीँ बुझ्न पनि निसरी पनि हुन्छ। अब
1: काकडभिट्टाबाट 1 वर्षमा 14 करोडको जडीबुटी निर्यात, बाढीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी, बाढी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
5: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
4: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
5: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
4: फोन नम्बर 081-530-398। आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
4: उपलब्ध सेवाहरू
6: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
6: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
7: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
8: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
7: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
8: सम्पर्क 97051148 70।
7: सोफा हब नेपालगञ्ज,
8: विश्वासमा नम्बर एक,
7: क्वालिटीमा सबैभन्दा बेस्ट
2: मा रहेका छन्। उनीहरूलाई मनोपरामर्शको आवश्यक रहेको समेत बताइएको छ। तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान दिन नसकेको गुनासो आइरहेको छ। होल्डिङ सेन्टरमा राखिएका पीडितहरूमा एकहोरो हेरिरहने, टोलाइराख्ने, खाना नमान्ने, परिवारका मृत तथा बेपत्ता सदस्यको नाम लिएर बरबराउने जस्ता समस्याहरू देख्न थालिएको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालबाट 20 जनाको टोली त्रिशुली अस्पतालमा पठाए पनि मनोपरामर्शका लागि छुट्टै टोली भने खटाएको छैन।
1: मलेसिया वैदेशिक रोजगारीमा सीमित म्यान पावर कम्पनी मार्फत मात्रै कामदार पठाउने व्यवस्था लागू भएपछि नेपाली कामदारको लागत 5.5 लाख रुपियाँ भन्दा बढी पुग्न सक्ने जोखिम देखिएको छ। मलेसियाले सुरु गरेको फरेन वर्कर सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम मार्फत कामदार पठाउँदा विभिन्न शुल्क थपिन सक्ने रोजगारदाता तथा व्यवसायीहरूको भनाइ छ। यसबाट कुल लागत 6 लाख रुपियाँसम्म पुग्ने अनुमान गरिएको छ। व्यवसायीका अनुसार एफडब्ल्यूसीएमएसमा प्रति कामदार 3,500 रिङ्गेट सेवा शुल्क तथा भिसा प्रमाणीकरण वा कोटा प्रक्रियामा थप 1,500 रिङ्गेटसम्म शुल्क लाग्न सक्छ। सीमित कम्पनीलाई मात्र मागपत्र प्रशोधनको अधिकार दिइए थप रकम असुलीको जोखिम समेत रहने उनीहरूको आशंका छ। मलेसियाले नेपाल सहित विभिन्न देशबाट कामदार लैजान निश्चित भर्ती कम्पनीलाई एफडब्ल्यूसीएमएसमा सूचीकृत गरेको छ, तर नेपालले यसबारे अहिलेसम्म औपचारिक निर्णय गरेको छैन।
2: उत्पादन घटेपछि अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य ग्रेडमा 15 रुपियाँसम्म बढाएको हो। यता काकरभिट्टा नाकाबाट एक वर्षमा 14,06,83,000 रुपियाँ बराबरको जडीबुटी निर्यात भएको छ। भारत र बंगलादेशतर्फ 12 थरीका 1,108 मेट्रिक टन जडीबुटी निर्यात भएको हो। नेपाली जडीबुटीको परम्परागत बजार भारत भए पनि पछिल्लो समय बंगलादेशतर्फको निकासी बढ्दै गयो। भारततर्फ 422 मेट्रिक टन तेजपात निर्यातबाट 2,66,00,000 रुपियाँ भन्दा बढी आमदानी भएको छ। बङ्गलादेशतर्फ भने 269 मेट्रिक टन चिराइतो निर्यातबाट 6,56,00,000 रुपियाँ भन्दा बढी आमदानी भएको छ। यसै गरी बङ्गलादेशतर्फ रिठा, क्यारोला तेल, सतावर, पदमचाल, जटा मसी लगायतका जडीबुटीको पनि निकासी भएको छ। सरकारी स्तरबाट जडीबुटीको प्रशोधन र बजारीकरणमा थप सहजीकरण भए पूर्वी नाकाबाट निर्यात अझ बढाउन सकिने व्यवसायहरूले बताएका छन्।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय सतर्कता केन्द्र सहित 6 महत्वपूर्ण निकायमा सचिव पद रिक्त रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार अख्तियार, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सर्वोच्च अदालतको रजिस्ट्रार, नेपाल ट्रस्टको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयमा सचिव पद खाली रहेको छ। यसअघि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि प्रमुख सचिव पद रिक्त थियो। अस्ति बिहिबार बसेको मन्त्री परिषद बैठकले सहसचिव नारायण भट्टलाई बढुवा गरी प्रमुख सचिवमा पदस्थापन गरेपछि उक्त पद भने पूर्ति भएको छ। सर्वोच्च अदालतका रजिस्ट्रार महानबहादुर केसीले मानबहादुर कार्कीले राजीनामा दिएर निर्वाचन आयोगको प्रमुख आयुक्त बनेपछि रजिस्ट्रार पद रिक्त भएको हो। अन्य निकायमा रहेका सचिवको सरुवा भए पनि नयाँ सचिव नखटाइँदा पद खाली रहेको जनाइएको छ।
2: मलेसियामा वैदेशिक रोजगारीमा सीमित म्यान पावर कम्पनी मार्फत मात्रै काम पठाउने व्यवस्था लागू भए नेपाली कामदारको लागत 5.5 लाख रुपियाँ भन्दा बढी पुग्न सक्ने जोखिम देखिएको छ। मलेसियाले सुरु गरेको फरेन वर्कर सेटलाइजन म्यानेजमेन्ट सिस्टम अनुसार कामदार पठाउँदा विभिन्न शुल्क थपिने पनि रोजगार कम्पनीहरूले बताएका छन्।
1: साझा खबरमा अब पत्र पत्रिकाको खबर। कान्तिपुरको भित्रपृष्ठमा कृष्ण भीरमा रि भित्तो काटेर बाटो खोल्न थालियो शीर्षकमा सुदीप कैनीले काठमाडौँबाट लेख्नु भएको खबर छ। पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको कृष्ण भीरमा हिजोदेखि छेउको भित्तो काटेर बाटो खोल्न सुरु गरिएको छ। सड़क विभागले दुवैतर्फबाट एक्साभेटरले सड़क खन्ने काम गरिरहेको जनाएको छ। करिब 50 मिटर बाटो खोल्ने काम सकिसकेको विभागले जनाएको छ। विभागका मलेखु मुगलिन सड़क खण्डकी प्रमुख सजना अधिकारीले कृष्णभीरमा पहिरो गएको क्षेत्रभन्दा माथिबाट सड़क सञ्चालन गरिने जानकारी दिनुभयो। त्यसै गरी आँखै अगाडि भाइ बग्यो शीर्षकमा अर्को खबर छ भने डीएनए रिपोर्ट पर्खिरहेको त्यो हात शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर रहेको छ। बाढीले बगाएर ल्याएको एउटा हात हेर्दा अमृत दियालीको मुटु चिसो भयो। कुहिन थालेको हिलो र धुलोले ढाकिएको त्यो हात देखेपछि उहाँलाई भाइको अनुहार झलझली सम्झना बनेर आयो। भदौ 10 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको स्याफ्रोबेसी 5 सुनचाँदीको व्यवसाय गर्दै आउनुभएका झापाको बुद्धशान्ति 2 33 राजकुमार दियाली, उहाँकी 30 श्रीमती श्रुति र मात्र 4 छोरा सिराजलाई सम्पर्कविहीन बनाइदियो। अहिलेसम्म 3 अत्तोपत्तो छैन। बाढीपछि परिवारका सदस्यहरू सब खोज्दै चितवन र नवलपुर समय पुगे। ठाउँ ठाउँमा ढुङ्गा हिलोको थुप्रो पल्टाउँदा उनीहरूको मनमा एउटै आशा थियो, सास नभेटिए पनि लास भेटियोस्। पछिल्लो समय बाढी प्रभावित का आफन्तहरू आफ्नो मान्छे खोज्दै यति बेला विदुर पुग्ने क्रम बढ्दो क्रममा रहेको छ। यसैबीच अन्नपूर्णको पहिलो पृष्ठमा बाढीको 10 2 उद्धार कसरी सम्भव भयो उद्धार शीर्षकमा खबर छापिएको छ भने 2 त निस्किए अझै उद्धारको पर्खाइमा 936 शीर्षकमा भवनाथ प्याकुरेले काठमाडौँबाट लेख्नु भएको खबर रहेको छ। विदेशीलाई दिए भइहाल्छ भन्ने सोच्ने गलत टिप्पणी र छापिएको छ श्रीराम नेउपानेको। त्यसै गरी 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग शीर्षकमा नितु खलेले काठमाडौँबाट लेख्नु भएको खबर समेत प्रकाशित छ। अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढीप्रति धनी एवं विकसित र देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसिसीमा आबद्ध 44 देशहरूको मन्त्रीस्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको दिल्लीबाट 26 बुँदे सहितको घोषणापत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड दिएको छ। एलडीसी ग्रुपको मन्त्रीस्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीर प्रति धनी एवं विकसित मुलुकहरूको ध्यान खिचेको हो।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सर्वोच्चको फैसला विशिष्ट अधिकारीले विदेशी भ्रमणमा पाउने उपहार राज्यकै हुने शीर्षकको अर्को खबर प्रकाशित छ। न्यूनतम तोकिएको मूल्यभन्दा बढीका उपहार आफूले राख्न चाहेमा नेपाल सरकारसँग खरिद गर्नुपर्ने व्यवस्था गर्न तथा उपहार व्यवस्थापन सम्बन्धी विद्यमान कानूनी प्रबन्धलाई प्रभावकारी बनाउन आवश्यक कानून निर्माण समेत गर्न आदेशमा भनिएको छ। त्यस्तै भित्रपृष्ठमा तराईका 15 ग्यास उद्योगमा 26 ब्रान्डका सिलिन्डर भरिँदै शीर्षकको खबर छ भने 8 जिल्लाका 18 स्थानीय तहमा अझै पुग्न सकेन नेशनल ग्रीन ग्रिड शीर्षकको खबर प्रकाशित छ। त्यस्तै अगस्तमा पर्यटन आगमन घट्यो शीर्षकको खबर छ। त्यस्तै गरी कृष्णभीर पहिरोको असर हेटौडा काठमाडौँ यात्रामा बढ्दो जाम शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा सुरुङभित्र निराशा निसासिएका 10 सञ्जय र कवीरको उद्धार बेपत्ताका परिवार आशावादी शीर्षकको खबर प्रकाशित छ भने नेपाललाई 7.5 अर्ब सहयोग गर्न अपील शीर्षकको खबर पनि प्रकाशित छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनको राजधानी किएवमा रुसी ड्रोन र क्षेप्यास्त आक्रमण 24 घण्टा जारी रहेको जनाइएको छ। यसअघि राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि किएवका स्थानीयको दैनिकी असहज बन्दै गएको छ। रुसले तीव्र गतिमा उड्ने जेट सञ्चालित र ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघ युई औपचारिक रूपमा इरानमाथि अमेरिकाले अघि बढाएको प्रतिबन्ध अभियानमा सामेल भएको छ। अमेरिकाले आफ्नो सहयोगी देशहरूलाई इरानमाथिको युद्ध वित्तीय र सैन्य दुवैतिरबाट फर्काउन दबाव दिइरहेको बेलामा युईले यो निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र म्यानमारले आसियन राष्ट्रसँग सम्बन्ध सुधार गर्न विदेशी लगानी आकर्षित गर्ने प्रयास अघि बढाएको छ। राष्ट्रपति मिन आङ हालनले अहिले भियतनाममा पुगेर अन्तर्राष्ट्रिय संचार माध्यमसँग आफूले सम्बन्ध सुधारका लागि अगाडि पहल बढाइरहेको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। राष्ट्रपति बनेपछि मिन भारत, चीन, लाओस, थाइल्याण्ड, काजाकिस्तान, बेलारुस र रुसको भ्रमण गरिसक्नु भएको छ।
1: साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर एक बलमा 221 रन बनाउँदा सबै विकेट गुमाएको हो। सगरमाथामा म्यासर्सले नेपाल भलिबल लिग एनबीएलमा विजय शुरूआत गरेको छ। हिजो त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर हलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियरलाई 3-1 सेटमा हराउँदै 3 अङ्क जोडेको हो। सगरमाथाले मधेसलाई 25-21, 25-21, 25-23, 25-15 पराजित गरेको हो। नेपाली कराते टोलीले जापानमा हुने 20 एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ। जापानको टोकियो स्थित विश्व सितोरियो कराटेको मेन डोजोमा टोली सेप्टेम्बर 6-16 तारिकसम्म प्रशिक्षणमा रहनेछ। हिजो टोली जापान प्रस्थान गरेको छ। एसियाडमा नेपालबाट सहभागी हुने 22 खेलमध्ये जापान पुग्ने कराती टोली पहिलो हो।
2: बाढीपछि मनमा पनि असर, डर, आत्तिनी र निन्द्रा नलाग्ने समस्या भए के गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
10: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
9: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
10: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
10: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
11: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
3: पहिलो चरणमा हामीले के पायौँ भने चाहिँ मान्छेहरूलाई अहिले पनि डर, त्रास, क्षति भयो भने उहाँ रियलाइजेसन त छ, तर कोप कसरी गर्ने भन्ने चाहिँ एउटा त्यो मेजर चिज चाहिँ छैन। र सँगसँगै इमोसनल सपोर्टहरू चाहिँ उहाँले एकदम ल्याकिङ गरिरहनु भएको छ। त्यसले गर्दा न परिवारलाई सुनाउन सक्ने, परिवार आफै पनि गुज्रिरहनु भएको छ त्यस फ्रेन्डबाट। त्यसले गर्दा त्यो चिज चाहिँ उहाँहरूले चाहिँ अलि इमोसन चाहिँ रेगुलेसन चाहिँ त्यति गर्न सक्नु भएको छैन भन्ने कुरा चाहिँ मैले चाहिँ अब्जर्भेसन चाहिँ गरिरहेको छु। उहाँलाई के आवश्यकताहरू छ त्यो कुराहरू पनि हामीले उहाँले बिस्तारै त्यो कुराहरू चाहिँ खोलेर भन्दै गर्दा चाहिँ हामीले अरूलाई पनि कोर्डिनेसन्सहरू गरिदिन पाइरहेछौँ।
12: विशेष त मानसिक स्वास्थ्य अझ सबल बनाउनुको लागि कसले कस्तो खालको भूमिका खेल्नुपर्छ अहिलेको अवस्थामा?
3: तिनवटा सरकार हुँदै गर्दाखेरि पनि अहिले पनि तपाईँले आफ्नो गाउँ ओडामा कसलाई सपोर्ट चाहिएको छ होइन, सो तपाईँको विभिन्न साइकोलोजिस्ट या काउन्सिलर्सलाई चाहिँ तपाईँले रिफर गरेर त्यहाँबाट तपाईँले आइडेन्टिफाई गरेर होइन त्यहाँबाट असेसमेन्ट गरेर भोलिको दिनमा चाहिँ तपाईँको प्रदेशीय अस्पताल हुनसक्छ होला, त्यहाँ तपाईँको साइकेट्रिक डक्टर हुनसक्छ हुन्छ। सो कतिपयलाई चाहिँ मेडिसिन पनि चाहिने हुन्छ र सँगसँगै तपाईँको थेरापिजहरू पनि चाहिने हुन्छ।
12: स्थानीय सरकारले अथवा जो राहत लिएर आइराखेका संघ संस्थाहरू छन् नि, उनीहरूले राहत सँगसँगै यो मनोसामाजिक स्वास्थ्यको लागि पनि विज्ञहरू सँगै ल्याउन कतिको महत्वपूर्ण छ?
3: जतिजना आउनुहुन्छ, जति संघ संस्थाबाट चाहिँ भोलिको दिनमा डिजास्टर कहीँ जाला, रिलिफ जानुहुन्छ भने एटलिस्ट मिनिमम पनि पिएफए गरेर चाहिँ साइकोलोजिकल फर्स्ट एडको ट्रेनिङहरू चाहिँ दिएर लिएर आउनुभयो भने चाहिँ सो द्याट एटलिस्ट भिक्टिमसँग तपाईँले बोल्दै गर्दा रेस्पोन्ड कसरी गर्ने होइन, कुन भिक्टिमलाई तपाईँले कसरी चाहिँ तपाईँले उहाँहरूलाई चाहिँ बोल्ने, सानो सानो कुराहरू पनि सिक्न पनि निसरी छ जस्तो चाहिँ मलाई लाग्छ कि। किन भन्दा चाहिँ यो एकदमै एफेक्टेड एरियामा पर्नुहुन्छ र सो उहाँलाई हामीले बोल्ने तरिकादेखि लिएर सानो सानो कुराहरू पनि के मेबी रिपोर्टिङलाई फोटोहरू लिएर जानुहुन्छ होला, तर सानो सानो कुराले उहाँहरूलाई कति असर पारिरहेछ भन्ने कुराहरू पनि हामीले कहिले काहीँ बुझ्न पनि निसरी पनि हुन्छ।
12: विशेष त यो बाढी पहिरो भूकम्प लगायतका यस्ता विपदहरूबाट प्रभावित भएका व्यक्तिहरूमा कस्ता कस्ता मनोसामाजिक अथवा मानसिक स्वास्थ्य समस्या अवस्थाहरू आउन सक्छन्?
3: सो मेन भन्छ ट्रमाको कुराहरू आउन सक्छ होइन, सो पोस्ट ट्रमेटिकको पनि डिसअर्डर्सहरू पनि पार्ट मेजर पार्टहरू हेर्न सक्छ। तपाईँको अब बिस्तारै यो एङ्सियसनेसहरू बढ्दै गयो भने भोलि दिन एङ्जाइटीमा परिणत हुनसक्छ। अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ है, यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन, जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो। त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलि दिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ। भोलिको दिन लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सकिन्छ, चान्सेस आर लाइक टु हाई। अरू पनि कुराहरू चाहिँ थपिन सक्छ।
12: भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने, खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन, कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँड्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ?
3: हामीले सोध्दै गर्दाखेरि अब होइन एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिलेकाहीँ चाहिँ क्ल्यारिटी हुँदैन, त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सेसहरू हुन्छ होइन। 4 दिनदेखि सुत्न सक्नु भएको छैन, 1 घन्टा जस्तो सुत्नुहुन्छ फेरि छटपटाएर उठ्नुहुन्छ होइन। सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुनसक्छ यो प्रब्लम्सहरू। उहाँलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ, एउटा उहाँलाई चाहिँ इमोसन रेगुलेसन गर्न सक्नु पर्यो मेजरली। उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन, सो उहाँ अहिले काहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ।
2: यो कुराकानी सँगै साझा खबरको अन्त्यमा आइसकेका छौँ। साझा खबर सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: बाढीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी, 600 भेटिए। विपदका बेला पुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन। 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग।
2: खाना पकाउने ग्यासका लागि बिहानैदेखि लाइन पहुँचवालाले लैजाँदा सर्वसाधारण आक्रोशित। अण्डाको मूल्य हालसम्मकै उच्च, 6 महत्वपूर्ण निकायमा सचिव पद रिक्त।
1: काकडभिट्टाबाट 1 वर्षमा 14 करोडको जडीबुटी निर्यात। बाढीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी। बाढी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह।
2: युक्रेनमा रुसद्वारा 24 घण्टा आक्रमण, सर्वसाधारणको दैनिकी कष्टकर। यु इरानमाथि अमेरिकी प्रतिबन्धमा सामेल, म्यानमार आसियान राष्ट्रसँग सम्बन्ध सुधारमा।
1: र नेपाल भलिबल लिग एनभीएलमा सगरमाथाको विजयी सुरुवात। एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार, कराते टोली जापानमा।
2: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले हिमालय टाइम्समा महेश ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। पछिल्लो समय रसुवामा बाढी गएसँगै केही वास्तविक बाढी पीडित र केही बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री वितरणको विषयहरू निकै चर्चामा आइरहेका छन् र त्यही विषयलाई उठाउन खोजिएको छ। यहाँ वास्तविक बाढी पीडितले पाउनुपर्ने राहत सामग्री र बाढीको नजिकै अर्थात् बाढीले त्यति धेरै क्षति नभएकालाई पनि दिने राहत उस्तै उस्तै भएका कारण पनि कतिले असन्तुष्ट व्यक्त गरेका खबरहरू सार्वजनिक भइरहेका छन्। त्यही विषयलाई उठाउन खोजिएको जस्तो देखिन्छ। दुईजना व्यक्ति दौड्दै गरेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, सम्पत्ति कमाउन विदेश जान्छन् क्या, अलिकतनि विपद कुर्नै नसक्ने।
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
13: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
11: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा लक्ष्मी तिमिल सिन्हा र राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू।
1: आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस। मानव बेचबिखन नियन्त्रण अझै चुनौती। 14 वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका। कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च।
0: भोटी कोशी बाढीमा परेर मृत्यु भएकाहरूको सम्झनामा नेपालगञ्जमा सामूहिक हवन तथा दीप प्रज्वलन। भोटी कोशी बाढीमा लुम्बिनी प्रदेशका 258 जना अझै सम्पर्कविहीन।
1: कृष्ण जन्माष्टमी पर्वमा नेपालगञ्ज राधाकृष्ण मन्दिरमा 2,75,000 बत्ती दान। दक्षिणामा बचेको सबै रकम बाढी प्रभावितलाई सहयोग गरिने।
0: र जनशक्ति उपकरण र औषधि नहुँदा बाँकेका स्थानीय तहमा अस्पताल सञ्चालनमा समस्या। सुर्खेतको हरेमा विषादी परीक्षण सुरु। कपुरकोटमा पनि तयारी।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 भदौ 20 गते शनिबारका दिन नेपालगञ्ज आसपास क्षेत्रको मौसम आज सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस र अधिकतम तापक्रम 32 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
1: आज भाद्र 20 अर्थात् मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस। दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गरिन्छ। मानव बेचबिखन महिला बालबालिका तथा पुरुषलाई जबरजस्ती श्रम, यौन शोषण, घरेलु दासता, अङ्ग व्यापार तथा अन्य शोषणका उद्देश्यले गरिने गम्भीर मानवाधिकार उल्लङ्घन तथा सङ्गठित अपराध हो। मानव बेचबिखन विरुद्ध नेपाल भारत सीमाको बाँकेमा निगरानी गर्दै आएको माइती नेपाल नेपालगञ्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालगञ्जमा नेपालगञ्ज नाकाबाट 460 जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। मानव बेचबिखनका बारेमा 2,477 जनालाई जानकारी गराइएको छ। 424 जनाको उद्धार गरिएको छ भने गत आर्थिक वर्षमा माइती नेपाल नेपालगञ्ज स्थित कार्यालयमा 1,018 खोज तलासका निवेदन परेका थिए। तीमध्ये 568 जना फेला परेका थिए।
0: यसैबीच नेपालमा बालबालिका बेचबिखन तथा बाध्यकारी बालश्रमको अवस्था अझै गम्भीर रहेको एक तथ्याङ्कले देखाएको छ। अध्ययन अनुसार सहभागी गराइएका प्रभावित मध्ये ठूलो संख्याले 14 वर्ष नपुग्दै काममा प्रवेश गरेको पाइएको छ भने कार्यस्थलमा मौखिक शारीरिक तथा भावनात्मक दुर्व्यवहार समेत भोग्नु परेको देखिएको छ। मानव बेचबिखन विरुद्ध क्रियाशील संस्था शक्ति समूहले करिब 2.5 वर्ष लगाएर गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपालगञ्जमा प्रस्तुत गर्दै यस्तो तथ्य सार्वजनिक गरेको हो। अध्ययनमा मनोरञ्जन क्षेत्र सीमापार बेचबिखन तथा बाध्यकारी श्रममा विभिन्न क्षेत्र समेटिएका छन्। मनोरञ्जन अन्तर्गत मसाज सेन्टर डान्स बार दोहोरी तथा खाजाघर क्याबिन रेस्टुरेन्ट लगायतका समेटिएको छ। बाध्यकारी श्रम अन्तर्गत इँटाभट्टा गार्मेन्ट गलैँचा जरी र घरेलुमा काममा अध्ययनमा समावेश गरिएको छ। अध्ययनका क्रममा 20 जिल्लाका 654 जना प्रभावितसँग तथ्याङ्क सङ्कलन गरिएको थियो। तीमध्ये मनोरञ्जन क्षेत्रमा 265, सीमापार बेचबिखनमा 162, इँटाभट्टामा 121 र घरेलु काममा 106 जना प्रभावित समेटिएका छन्। अध्ययनले बालबालिका सानै उमेरमा श्रममा प्रवेश गर्ने र एकपटक काममा लागेपछि भरपर्दो वैकल्पिक अवसर नहुँदा त्यही क्षेत्रमा निरन्तर काम गर्न बाध्य हुने अवस्था देखिएको छ। बालबालिका तथा प्रभावितले कार्यस्थलमा भोग्ने दुर्व्यवहार पनि अध्ययनको गम्भीर पक्षका रूपमा देखिएको छ। अध्ययनमा 2013 2023 भएका विभिन्न अध्ययनले समेत आधार बनाइएको जनाइएको छ। बागेश्वरी पोस्ट .com खबर छ।
1: भेरी अस्पताल नेपालगञ्जमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको पाइएको छ। अस्पतालको आर्थिक वर्ष 2082-83 वार्षिक स्वास्थ्य प्रतिवेदन अनुसार तथा गत आर्थिक वर्ष 2082-83 अस्पतालमा 5,172 शल्यक्रिया भएका छन्। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2080-81 3,263, 81-82 3,788 र 82-83 5,172 शल्यक्रिया गरिएको थियो। पछिल्लो आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा 1,384 बढी शल्यक्रिया भएका छन्। यो अघिल्लो वर्षको तुलनामा करिब 36.5% बढी हो। तीन वर्षको अवधिमा भने शल्यक्रिया सेवा करिब 58% बढेको देखिन्छ। प्रतिवेदनले शल्यक्रियालाई ठुलो, मध्यम र सामान्य गरी तीन वर्गमा विभाजन गरेको छ। तथ्याङ्क अनुसार सबैभन्दा धेरै शल्यक्रिया ठुलो शल्यक्रिया अन्तर्गत भएका छन्।
0: भोटेकोसीको विनाशकारी बाढीमा परी लुम्बिनी प्रदेशमा आजै 258 जना सम्पर्कविहीन भएका छन्। लुम्बिनी प्रदेश आन्तरिक मामिला कानुन उद्योग तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा सम्पर्कविहीन भएका, मृत्यु भएका तथा शनाखत भए परिवारले सब बुझिसकेकाहरूको विवरण उल्लेख गरेको छ। जिल्लागत रूपमा सबभन्दा धेरै बर्दियाका 91 जना अझै सम्पर्कविहीन छन्। त्यसपछि रूपन्देहीका 22 जना, दाङका 35, रोल्पाका 27, बाँकेका 21, रुकुम पूर्वका 14, पाल्पाका 11, प्युठानका 10, अर्घाखाँचीका 9, गुल्मीका 8, पश्चिम नवलप्रासीका 6 र कपिलवस्तुका 4 जना सम्पर्कविहीन रहेका छन्। मन्त्रालयका अनुसार नारायणी नदी किनारमा 163 शव तथा मानव अङ्ग फेला परेका छन्। तीमध्ये 120 पूर्ण शव र 43 मानव अङ्ग रहेका छन्। घटनास्थलमा रहेका 69 शवमध्ये 54 पूर्ण शव र 15 मानव अङ्ग रहेको मन्त्रालयले जानकारी दिएको छ। गोर्खापत्र अनलाइनमा खबर छ।
1: रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान अझै जारी छ। बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै जलविद्युत आयोजना, सडक, पुल तथा बस्तीहरूमा व्यापक क्षति गरेको छ। बाढीको चपेटामा परेका जलविद्युत आयोजनामा कार्यरत कामदार तथा कर्मचारीमध्ये केहीको शव फेला परे पनि धेरैको अवस्था अझै अज्ञात छ। रसुवाको भोटेकोसीमा बाढीपछि माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका 30 मेकानिकल फोरम्यान सञ्जय शाह र सुपरभाइजर कबीर महर्जन 10 दिनपछि जीवितै उद्धार भएका हुन्। नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक सहितको उद्धार टोलीले शुक्रबार बिहान उनीहरूलाई सुरुङभित्र जीवित अवस्थामा फेला पारेर सकुशल उद्धार गरेको हो। नेपाल विद्युत प्राधिकरणका अनुसार 60 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजना सञ्चालन बन्द गरेर समग्र मर्मत अर्थात् ओभरहलिङको काम भइरहेको थियो। सोही क्रममा आएको बाढीपछि आयोजनाको सुरुङभित्र कर्मचारी तथा इन्जिनियरहरू फँसेका थिए। आयोजना प्रमुख आवास ओझाका अनुसार उद्धार टोलीले पावर हाउसतर्फ जाने सुरुङ मार्गमा सञ्जय र कबीरलाई जीवितै भेटेको हो। तर सञ्जय र कबीरको जीवित उद्धारले बाँकी परिवारका लागि नयाँ आशा जगाएको छ। 10 दिन अघि बाढी र सुरुङको अँध्यारोले परिवारहरूलाई अनिश्चितताको संसारमा धकेलेको थियो, किनकि सुरुङको अँध्यारोमा 10 दिन बिताएर बाहिर आएका यी दुईजनाले आफ्नो जीवन मात्र फर्काएका छैनन्, उनीहरूले बाहिर प्रतीक्षामा रहेका परिवारको हराउँदै गरेको आशा पनि फर्काएका छन्। मिसन टुडेले खबर लेखेको छ। यसै खबरसँगै अन्य खबर सुनाउन बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आर के झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर आर के झा छाला तथा यौन रोग

0: थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिशा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
1: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
4: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
5: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
1: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश। सूचना। भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्यभरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइभेट लिमिटेड, प्रधान कार्यालय नेपालगञ्ज बाँके। सम्पर्क फोन नम्बर 98-580-27-882।
6: रङ बहार रङ बहार,
7: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाउ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।
8: यो कृष्णसार FM
9: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
10: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी पहिरोमा ज्यान गुमाएका मृतकको श्रीकृष्ण जन्माष्टमी समितिले मृतक आत्माको चिर शान्तिको कामना र देशमा सुख शान्ति तथा समृद्धिको प्रार्थना सहित नेपालगञ्जको त्रिभुवन चोक बजारमा सामूहिक हवन तथा दीप प्रज्वलन गरेको छ। समितिका अध्यक्ष नन्दलाल वैश्यका अनुसार वर्षेनी श्रीकृष्ण जन्माष्टमी भव्य उत्साहसहित रङ्गारङ्गी गरिँदै आएकोमा यस वर्ष शान्तिपूर्वक सामूहिक हवन तथा दीप प्रज्वलन गरिएको हो। त्यस अवसरमा गायत्री मन्त्रोच्चारणसँगै मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको चिर शान्ति र देशवासीको सुख समृद्धिको कामना गरिएको थियो। त्यस अवसरमा दान दक्षिणाका लागि सङ्कलित 51,000 रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा

0: गर्न अध्यक्ष बैसेले बाँकेका सहायक प्रमुख जिल्लाधिकारी पूर्ण खत्तरीलाई हस्तान्तरण पनि गर्नुभएको थियो। कार्यक्रममा उद्योगी व्यापारी दलका प्रतिनिधि स्थानीयवासी लगायतको सहभागिता थियो।
1: यसैबीच प्रत्येक वर्ष भाद्रकृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व शुक्रबार मनाइएको छ। दापुरीको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढी पहिरोमा ज्यान गुमाएका मृतकको सम्झना गर्दै नेपालगञ्ज 18 कारकाँदो स्थित राधाकृष्ण मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी विशेष रूपमा मनाइएको छ। त्यस क्रममा शुक्रबार मृतक आत्माको चिर शान्तिको कामना र देशमा सुख शान्ति तथा समृद्धिको प्रार्थनासहित मन्दिर परिसरमा 2,75,000 बत्ती प्रज्वलन गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजन पुगेका थिए। बिहानैदेखि दर्शन तथा पूजा आराधना गर्न भक्तजन आउने क्रम सुरु भएको थियो। साँझ पख भने मन्दिर परिसरमा भक्तजनको भिड अझ बढेको थियो। रातिसम्म दर्शन र पूजा आराधना गर्नेको लर्को लागेको थियो। मन्दिर व्यवस्थापन समितिका सचिव कपिल नेपालका अनुसार यसपटकको बत्ती प्रज्वलनलाई विपदमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जलीसँग जोडिएको हो।
0: बाँकी जिल्लाका स्थानीय तहहरूमा 1500का आधारभूत अस्पताल निर्माण कार्य धमाधम हुँदै गए पनि भवन निर्माणपछि अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण, औषधि र नियमित खर्च व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। सङ्घीय सरकारको नीति तथा कार्यक्रम अनुसार स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने अभियान अन्तर्गत जिल्लाका अधिकांश स्थानीय तहमा अस्पतालका भवन निर्माण भइरहेका छन्। केही स्थानीय तहमा भवन निर्माण सम्पन्न भइसकेका छन् भने केहीमा निर्माण अन्तिम चरणमा पुगेको छ। तर अस्पतालको भौतिक संरचना तयार भए पनि त्यसलाई नियमित र दिगो रूपमा सञ्चालन गर्ने विषय स्थानीय तहका लागि मुख्य चुनौती बनेको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो। उहाँले जानकी गाउँपालिकाले 1500को आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरण व्यवस्थापन गर्न ठूलो चुनौती देखिएको बताउनुभयो।
1: दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा चौलानी नदी थुनिने गरी पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सडक तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। शुक्रबार पहिरोपछि केही बेर थुनिएको र पछि खुलेको बताइएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। 10 परिवारलाई आफन्तको घरमा सारिएको छ। केही आवश्यक टेन्ट लगायतका सामग्री उपलब्ध गराएको छ। अध्यक्ष बोहराले भन्नुभयो, उहाँका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्याएको छ। पहिरो झरिरहेकाले बस्ती जोखिममा रहेको समेत अध्यक्ष बोहराले बताउनुभयो। पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी बर्थराज पौडेलले जानकारी दिनुभयो। मिसन टुडेले खबर लेखेको छ।
0: कर्णाली प्रदेशमा भित्रिने कृषि उपजमा विषादी अवशेष परीक्षण गर्न सुर्खेतको हरेमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको छ। सल्यानको कपुरकोटमा निर्माण गरिएको प्रयोगशालामा आवश्यक उपकरण पुगिसकेको र प्राविधिक जनशक्ति व्यवस्थापनको काम अघि बढेकाले छिट्टै परीक्षण सेवा सुरु गर्ने तयारी गरिएको छ। कर्णाली प्रदेशमा बाहिरी जिल्लाबाट भित्रिने तरकारी तथा फलफुलको प्रमुख प्रवेश नाका हर्रेमा प्रयोगशाला सञ्चालनमा आएपछि कृषि उपजमा रहेको विषादीको अवस्था नाकामै परीक्षण गर्न सकिने भएको छ। कपुरकोटमा प्रयोगशाला सञ्चालनमा आएपछि भने उत्पादन क्षेत्रमा बजारमा पठाउनु अघि नै कृषि उपजमा रहेको विषादी अवशेष गर्न सकिने जनाइएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख सल्यानका प्रमुख महेश आचार्यका अनुसार जिल्लाबाट निकासी हुने कृषिजन्य वस्तुको प्रमुख उत्पादन क्षेत्रमध्ये कपुरकोट र बागचौर नगरपालिका पर्दछन्। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
2: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
3: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
4: प्रदान गरिने सेवाहरू
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या,
2: महिनावारीमा गडबडी, पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ। सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9, हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
5: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
6: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
7: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
8: फेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल फेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
9: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
10: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
9: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
10: सम्पर्क 97-05-11-48-70।
9: सोफा हब नेपालगञ्ज,
10: विश्वासमा नम्बर 1,
9: क्वालिटीमा सबैभन्दा बेस्ट।
11: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
8: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
11: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
12: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-89-00।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रण उजिरेश्वरी भगवती रथ जात्राले राष्ट्रिय स्वाभिमान, वीरता, धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको बताउनु भएको छ। भगवती रथ जात्राको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र इस्ट इन्डिया कम्पनी बीच विक्रम सम्बत 1871-72 भएको युद्धमा नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन जात्रा मनाइने उल्लेख गरेका छन्। कर्णाली कर्णेल उजिर सिंह थापाको नेतृत्वमा प्राप्त ऐतिहासिक विजयको स्मरणमा महिषासुर मर्दिनी मन्दिरको भगवतीको मन्दिर निर्माण गरी रथ जात्रा निकाल्ने परम्परा सुरु भएको उल्लेख गर्दै उहाँले जात्राले नेपालको वीरता र राष्ट्रिय गौरवको इतिहासलाई पुस्तोदेखि जीवन्त राखेको बताउनु भएको छ।
1: विद्यालयमा बालबालिकाको पहुँच र भर्ना दर बढ्दै गए पनि लुम्बिनी प्रदेशमा आधारभूत तहका बालबालिकाको सिकाइ उपलब्धि अझै कमजोर रहेको पाइएको छ। कक्षा चारसम्म पुगेका धेरै बालबालिकाले अपेक्षित तहको गणितीय तथा भाषिक सिप हासिल गर्न नसकेको अध्ययनले देखाएको छ। असर नेपालले लुम्बिनी प्रदेशका 32 स्थानीय तहका 34 गणना क्षेत्रमा 680 घर परिवारमा गरेको अध्ययनले यस्तो अवस्था देखाएको हो। अध्ययनमा 5-16 वर्ष उमेर समूहका बालबालिकालाई घरमै पुगेर गणित र पठन सिप सम्बन्धी मौखिक परीक्षण गरिएको थियो। विद्यालयको परीक्षाभन्दा फरक ढङ्गले घरमै बालबालिकाको वास्तविक आधारभूत सिकाइ क्षमता मापन गरिएको असर नेपालले जनाएको छ। असर नेपालले नागरिकको सहभागितामा घर घरमा पुगेर 5-16 वर्ष उमेरका बालबालिकाको आधारभूत साक्षरता र सङ्ख्यात्मक सिप मापन गर्दै आएको छ। अध्ययन अनुसार लुम्बिनी प्रदेशका कक्षा चारका 59.91% बालबालिकाले मात्रै गणितमा न्यूनतम दक्षता हासिल गरेका छन्। भाषामा न्यूनतम दक्षता हासिल गर्ने बालबालिकाको संख्या झन कम अर्थात् 36.84% छ। गणित र भाषामा दुवै विषयको न्यूनतम दक्षता हासिल गर्ने बालबालिका 29.36% मात्रै रहेका छन्।
0: अब केही खबर संक्षेपमा। बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि सिकाइ पुनर्स्थापना तथा तीव्र सिकाइ योजनाको कार्यान्वयन र प्रभावकारी सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उता बर्दियामा बाँकी युनिसको क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित दोस्रो चरणको यति परियोजना अन्तर्गत बर्दियाका मधुबन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा परियोजना प्रारम्भ बैठक सम्पन्न भएको छ। बर्दियाकै अर्को खबर रहेको छ, बर्दियामा करेन्ट लागेर एकजना सहचालकको ज्यान गएको छ। गुलरिया 12 भैँसाहीमा काठ लोड गरेको ट्रकमाथि बसेका बाँसगढी नौका पुरन थारूको मृत्यु भएको छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
1: आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस। मानव बेचबिखन नियन्त्रण अझै चुनौती। 14 वर्ष नपुग्दै श्रममा धकेलिन्छन् बालबालिका। कार्यस्थलमा दुर्व्यवहारको जोखिम उच्च।
0: भोटे कोशी बाढीमा परेर मृत्यु भएकाहरूको सम्झनामा नेपालगञ्जमा सामूहिक हवन तथा दीप प्रज्वलन। बाढीमा लुम्बिनी प्रदेशका 258 जना अझै सम्पर्कविहीन।
1: कृष्ण जन्माष्टमी पर्वमा नेपालगञ्ज राधाकृष्ण मन्दिरमा 2,75,000 बत्ती बालियो। दान दक्षिणामा बचेको सबै रकम बाढी प्रभावितलाई सहयोग गरिने।
0: र जनशक्ति उपकरण र औषधि नहुँदा बाँकीका स्थानीय तहमा अस्पताल सञ्चालनमा समस्या। सुर्खेतको हरेमा विषादी परीक्षण सुरु, कपुरकोटमा पनि तयारी। हस्त, पश्चिम डारीका प्राविधिक साथी बिनुसँगै लक्ष्मी र मराकेश पनि बिदा हुन्छौँ। आज भदौ 20 गते शनिबारका दिन 5 सेप्टेम्बरको दिन सबैका लागि शुभ रहोस्।
1: नमस्कार, नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
2: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
8: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
8: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
9: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
10: नमस्ते दाई।
11: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
10: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
11: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
12: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
13: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
14: हाम्रा विशेषताहरू:
13: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
14: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
13: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
14: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका
9: निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा,
14: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा,
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
14: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया बैङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
14: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
15: रंग बहार रंग बहार
16: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
15: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
16: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
15: बर्जर पेन्सले

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65।

0: वार्षिक उत्सव को अवसर में प्रस्तुत सुविशु अपर्चुनिटी इस योजना अंतर्गत ग्राहक 25 MBPS इंटरनेट र क्लियर टीवी को फुल HD पैकेज प्रति महीना मात्र रु 1040 में र 65 भन्दा बड़ी HD चैनल भएको क्लियर टीवी को पैकेज प्रति महीना रु 221 में साथ ही दामी म्यूजिक को प्रीमियम पैकेज 3 महीना का लागि निशुल्क शर्त र नियमहरु लागू हुने छन् थप जानकारी का लागि www.subisu.net.np subisu
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थायराइड तथा हार्मोन रोग का विशेषज्ञ डाक्टर अल्ताबान राही MD इंटरनल मेडिसिन TU एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हॉस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साच्चै
2: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य MBBS MD KU IVF स्पेशलिस्ट इंडिया र डाक्टर सूरज राज भट्टराई MBBS MSKU वरिष्ठ कंसल्टेंट जनरल तथा लेप्रोस्कोपिक सर्जन बाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरु सेवाहरू पनि छन् दैनिक ओपीडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पूरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
3: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु कहाँ जाँदा राम्रो होला
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
3: हो र त्यहाँ के सेवा पाइन्छ त दाई
4: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
3: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
4: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97649 11786 र 98224 92377
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य
6: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ
3: हजुर हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार छाला रोग सम्बन्धी उपचार छाला रोग सम्बन्धी सम्पूर्ण उपचार नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
6: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
3: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
3: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
3: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
3: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
3: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
9: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
8: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
9: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
8: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
9: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487746।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 8 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
6: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि
5: अहिले थमाथम बिक्री भइरहेको छ स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि
6: सम्पर्क 97051148
5: सोफा हब नेपालगञ्ज
6: विश्वासमा नम्बर एक
5: क्वालिटीमा सबैभन्दा बेस्ट
7: वाओ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
8: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
7: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
8: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
7: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
9: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 580 36 577 98 580 28 195 र 98 580 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार

0: परे ओ परे।
1: जब से तुमको देखा है
2: सिंगापुर होलसेल,
3: नेपालगंज सेतु बिका चोक,
0: सिंगापुर होलसेल,
3: नेपालगंज सेतु बिका चोक, नामै काफी क्या दामी।
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
1: आजै रोजौ है,
3: मन पर्यो त पर्यो पर्यो।
2: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
3: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
12: हाम्रा विशेषताहरू।
13: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
13: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
13: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
13: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
13: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।

0: नेपालगञ्ज सेतुबिका चोक नामै काफी क्या दामी
1: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ
2: आजै रोजौ है
0: मन पर्यो त पर्यो पर्यो
3: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल
0: सिङ्गापुर होलसेल सेतुबिका चोक अहिलेै जान पर्यो हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक फोन 97 0695 92 45 98 28 36 50 65 सिङ्गापुर होलसेल मल
4: रंग बहार रंग बहार
5: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाऊ
4: बर्जर पेन्स
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
8: दाजु भारी गाउँ कि चमेली नाम गरेकी केटी त कति राम्री मिर्ग नै आँखा गाउँभरि उसकै चर्चा उसलाई बिहे गर्न पाउने केटो त साह्रै भाग्यमानी दाजु सोचौँ है सोचौँ

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: पढेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना चीनको सिझाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो सम्पर्कविहीन 531 जनाको खोजी चल्दै र प्रिमियर लिगमा लिभरपुलले स्विच टाउनलाई 2 गोलले हरायो नेपाल खबरमा अब पूरा खबर भोटेकोसीको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी निरन्तर भइरहेको छ बाढीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याएपछि 900 भन्दा धेरै कर्मचारी तथा श्रमिकको अवस्था अझै थाहा हुन सकिरहेको छैन सुरुङ भूमिगत विद्युत गृह कार्यालय तथा आवास क्षेत्रमा फँसेकाहरूको खोजी काम भइरहेको नेपाली सेनाले जनाएको छ खोजीको क्रममा हिजो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार गरिएको थियो भने एउटा शव फेला परेको थियो त्रिशुली 3A सेना सशस्त्र प्रहरी नेपाल प्रहरी र प्राविधिक सहित 93 संयुक्त उद्धार टोली परिचालन गरी खोजी र उद्धारको काम भइरहेको छ दुई कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई थप नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै चुनौतीपूर्ण छ त्रिशुली 3A अझै 39 जना सम्पर्कविहीन छन् त्रिशुली 3B आयोजनामा आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान भएको छ ती संरचनासम्म पुग्ने बाटो बाढीले क्षति गरेकोले एक्सकाभेटरबाट बाटो खन्ने र माटो तथा ढुङ्गा पन्छ्याउने काम भइरहेको छ त्रिशुली 3B 191 जना सम्पर्कविहीन छन् रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट यसअघि नै 2 फेला परिसकेका छन् माथिल्लो त्रिशुली 1 आयोजना पनि खोजी काम भइरहेको सेनाले जनाएको छ यो आयोजनामा कार्यरत 557 जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन् चिलिमे जलविद्युत आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञ सहितको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेका छन् त्यहाँ 6 सम्पर्कविहीन छन् उनीहरू भूमिगत विद्युत गृहमा फँसेको अनुमान गरिएको छ रसुवागढी जलविद्युत आयोजनामा 93 सम्पर्कविहीन रहेकोमा उनीहरूको पनि खोजीको प्रयास भइरहेको छ लाङटाङ र चिलिमेमा सुरुङभित्र क्यामेरा तथा प्राविधिक उपकरण मार्फत खोजी तथा माथिल्लो त्रिशुली 1 वैकल्पिक सुरुङ मार्फत प्रवेश गर्ने प्रयासलाई थप प्रभावकारी बनाउने गरी काम भइरहेको जलविद्युत आयोजनाले जनाएका छन् रसुवाको भोटेकोसी नदीमा गएको 10 आएको विनाशकारी बाढीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5,93 जना अझै सम्पर्कविहीन छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 5,053 जना अझै सम्पर्कविहीन रहेका हुन् 13,095 जनाको भने उद्धार भइसकेको छ खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाएको प्राधिकरणले जनाएको छ यसैबीच संयुक्त राष्ट्रसङ्घले भोटेकोसी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि 4,96 लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ राष्ट्रसङ्घले 4,96 लाख अमेरिकी डलर अर्थात् झन्डै 7,49 करोड रुपियाँ बराबरको सहयोग उपलब्ध गराउने गरी मानवीय सहायताका साझेदार निकायसँग अपिल गरेको हो भोटेकोसी तथा त्रिशुली नदीमा बाढी र पहिरोबाट प्रभावित 84,000 धेरै नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसङ्घले अपिल गरेको हो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद सुरु हुनु अघिका लागि 4 योजनालाई यो सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालमा रहेको राष्ट्रसङ्घको कार्यालयले जनाएको छ नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लीला पिटर्स याहिरीले यो सहयोग अपिलको मुख्य प्राथमिकता सरकारकै नेतृत्वमा हिउँद लाग्नु अघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत उपचार सफा पानी र नगद सहयोग पुर्याउनु रहेको बताउनु भएको छ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 परेवावीर सडक खण्डमा मरम्मत गर्न आज 12 गाडी पूर्ण रूपमा बन्द गरिएको छ बिहान 6 बेलुका 6 एम्बुलेन्स र सब वाहन बाहेकहरू सबै गाडी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ त्रिशुली नदीमा आएको बाढीका कारण परेवावीरको सडकमा क्षति पुगेपछि अहिले यो सडक खण्डबाट एकतर्फी रूपमा गाडी सञ्चालन हुँदै आएका थिए क्षतिग्रस्त सडकको आवश्यक मर्मत गर्न गाडी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ बाढीका कारण धादिङको बेनीघाट बेनीघाट रोराङ गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ भने बेनीघाट दस जवान खोला र थाक्रे दुईको कमेरीभीरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सडक खुलाउने गरी काम भइरहेको छ। कृष्णवीरमा सडक भाषिएपछि काठमाडौँ हेटौडा जोड्ने सडकमा गाडीको चाप बढेको छ। त्रिभुवन राजपथसँगै भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली तथा फाखेल मार्गमा अत्यधिक चाप बढेको हो। पृथ्वी राजमार्ग लामो समय खुल्ने सम्भावना नदेखिएपछि बागमती प्रदेश सरकारले भीमफेदी कोगटे इप्पा सिस्नेरी खण्डलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने गरी तयारी थालेको छ। प्रदेश सरकारका अनुसार यो सडकको मर्मत तथा स्तर उन्नतिका लागि चालु आर्थिक वर्षमै बजेट विनियोजन भएको छ। सडकको अवस्था हेरेर तत्काल आवश्यक मर्मतको काम अघि बढाई गाडी आवागमन योग्य बनाउने तयारी भएको प्रदेश सरकारले जनाएको छ। यो सडक सञ्चालनमा आएपछि हेटौँडा काठमाडौँ आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्ग लगायत मुख्य सडक अवरुद्ध भएका बेला यात्रु तथा गाडीलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: कृषि र भेटेरिनरी
5: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
6: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
5: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
6: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
5: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
6: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
7: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
8: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
9: सम्पर्क 97051148470।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।

प्रश्नविचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी चमेलिया नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले उज्यालोलाई दिनुभएको जानकारी अनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ, तर थप पहिरो खसेमा नदी पुरै थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उहाँको आग्रह छ। अहिले आत्तिन नपर्ने तर सावधानी भने अपनाइरहनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ। आज मधेश प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी क्षेत्रका धेरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज बिहान चितवनको त्रिशुली कालीखोला क्षेत्र पर्वत लमजुङ लगायत एक दुई मा पानी परेको थियो। गैराती सबैभन्दा धेरै पाल्पाको अर्चलीमा 70 mm भन्दा धेरै पानी परेको छ। भोटेकोशी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनिया समकक्षी निकायहरूले उपलब्ध गराएको सूचना अनुसार बाढीको सम्भावना नरहेको महाशाखाको भनाइ छ। फेरि बाढी आउने सम्भावनाबारे जानकारी माग गर्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्कहरू प्राप्त भएका र चिनिया समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गर्दा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। अहिले हल्लाका पछि लागेर नआत्तिन पनि महाशाखाले अनुरोध गरेको छ। पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन तथा संयमित रहन भन्दै महाशाखाले बाढीको सम्भावना देखिएमा एसएमएस मार्फत पूर्व सूचना पठाउने पनि जनाएको छ। अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण उजेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कणेल उजिरसिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अब विदेशको खबर। चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र चीन नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या 31 पुगेको छ। गएको अगस्त 26 अर्थात् भदौ 10 बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरूको संख्या 31 पुगेको स्थानीय विपद व्यवस्थापन तथा उद्धार केन्द्रलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। कमाण्ड सेन्टरका अनुसार पहिरोपछि आएको ठूलो बाढीबाट 531 सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। उद्धारकर्मीले 987 व्यक्तिगत सामान भेट्टाएको समेत बताएका छन्। हिमाली क्षेत्रमा हिमचट्टान सहितको पहिरोको आज 11 दिन भइसकेको छ। अब एउटा खेल खबर। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गैराती भएको खेलमा लिभरपुलले एप्सुइच टाउनलाई 2 हराएको छ। लिभरपुलको जितमा दुवै गोल अलेक्जेन्डर इसाकले गरे। नयाँ प्रशिक्षकमा एन्डोनी इराओला आएता लिभरपुलको यो पहिलो जित हो भने यसले उनलाई ठूलो राहत दिएको छ। यसअघि लिभरपुलले लिगमा न्युक्यासल युनाइटेड र नटिङ्गम फरेस्टसँग 2-2 बराबरी खेलेको थियो। 3 एक जितसहित लिभरपुलको 5 भएको छ। त्यस्तै पहिलो खेल जितेको एप्सुइच टाउनले लगातार 2 हारेको छ। एप्सुइच टाउन 3 अङ्कसहित तालिकाको 13 स्थानमा छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलविद्युत आयोजनाका सुरुङमा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढीबाट अहिलेसम्म 5053 सम्पर्कविहीन। संयुक्त राष्ट्रसङ्घले नेपाललाई 4.96 करोड अमेरिकी डलर सहयोग गर्ने। गाडी आवागमन बन्द गरेर धादिङको परेवाभिरमा सडक मर्मत गरिँदै काठमाडौँ हेटौँडा सडकमा चाप बढेपछि अर्को वैकल्पिक मार्ग सञ्चालनको तयारी। चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह। आज मधेस प्रदेश बाहेक अरू प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। चीनको सिजाङ क्षेत्र बन्दरगाहमा पहिरोबाट ज्यान गुमाउनेको संख्या 31 पुग्यो। सम्पर्कविहीन 531 खोजी चल्दै र प्रिमियर लिगमा लिभरपुलले एप्सुइच टाउनलाई 2 हरायो।

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
1: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
0: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
0: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
0: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
0: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
0: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नि? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
7: लाइनमा हेर त्यो नम्बर। रंग बहार रंग बहार
8: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेन्स
9: यो कृष्णसार एफएम
10: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
0: सूचना सूचना सूचना भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्यभरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ भेरी बस व्यवसायी प्राइवेट लिमिटेड प्रधान कार्यालय नेपालगञ्ज बाँके सम्पर्क फोन नम्बर 98580 27 8

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ।
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
2: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
4: म अर्जुन खटिकको साथमा
2: कार्यक्रम बाल प्रतिभा।

नमस्ते नमस्ते नमस्ते अनि हार्दिक स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने कार्यक्रम कार्यक्रम बाल प्रतिभा हो। यो कार्यक्रम तपाईँहरू भाइ बहिनीहरूकै लागि भनेर तयार पारेको कार्यक्रम बाल प्रतिभा हो र कार्यक्रममा हामी यहाँहरूको फोन कल लिने गर्छौँ। त्यसै क्रममा आज हामी फोन कल नै लिनेछौँ भन्ने विभिन्न एपिसोडहरूमा हामी कार्यक्रममा भाइ बहिनीहरूलाई स्टुडियोमै निम्ति आएर पनि उहाँहरूको प्रतिभा लिने गर्छौँ भने विभिन्न विषयवस्तुसँग सम्बन्धित व्यक्तित्वहरू ल्याएर भाइ बहिनीहरूको व्यावहारिक कुरासँग सम्बन्धित टपिकहरूमा कुराकानी गर्ने गर्छौँ। त्यसै क्रममा आज हामी यहाँको फोन कल लिनेछौँ। फोन कल गर्नको लागि 0144-15-122 नम्बर खुल्ला नै छ यहाँहरूको लागि। र भाइ बहिनीहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज त्यसै गरी अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भने अनियर म चन्द्रबन्द म तपाईँकै कार्यक्रम प्रस्तुता अर्जुन। र भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नुहोस् 0144-15-122। तपाईँ नम्बर डायल गर्दै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ छोटो बालगीत प्रसाद गर्छौँ। बालगीत प्रसाद पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृषि छोडेर कतै नजानुहोस् है त।

यो छोटो गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्ण चार एफएम 94 मेगाहर्ज को प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। र भाइ बहिनीहरू, अब भने फटाफट नम्बर डायल गर्नु 0184151122 यो नम्बर यहाँको लागि खुल्ला छ। यहाँहरूमा रहेका प्रतिभाहरू छन्, गीत, गजल, मुक्तक, चुटकिला, कविता, सायरी, त्यसै गरी स्पिचहरू दिनुहुन्छ भने कल गर्नुहोस् फटाफट 0184151122 नम्बरमा। कल गरेर यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने कल गरेर हामीलाई सुनाउन सक्नुहुन्छ। हाम्रो श्रोताहरूले सुन्नुहुनेछ, हामीले सुनेछौँ, र एउटा राम्रो प्लेटफर्म यहाँहरूको लागि छ। यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने सुनाउन सक्नुहुन्छ। यहाँहरूकै लागि भनेर तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। यहाँहरूमा रहेका प्रतिभाहरूको उजागर गर्नको लागि, धेरैभन्दा धेरै श्रोताहरूमा पुर्याउनुको लागि, र यहाँहरूको प्रतिभा अझै राम्रो गराउनुको लागि नै भन्न तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। त्यही भएर फटाफट नम्बर डायल गर्नु 0184151122। र त्यसै गरी भाइ बहिनीहरू, हाम्रो स्टुडियोमा पनि आउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ। सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। एउटा राम्रो प्लेटफर्म यहाँहरूको लागि छ, कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र नम्बरको लागि प्रतीक्षारत

0: निर्मल से मतवाई कार्यक्रम प्रस्तुता अर्जुन र भाइ बहिनीहरू, आज हामी शनिबारै विशेषमा छौँ। आज शनिबारको दिन यहाँहरूको स्कुल पनि बिदा छ, विद्यालय बिदा छ, र सबै भाइ बहिनीहरू घरमै हुनुहुन्छ, र कतिपय भाइ बहिनीहरू नुहाइधुवाई गरेर बाहिर घुम्न जाने तयारी गर्दै हुनुहुन्छ, खाजा खाने तयारी गर्दै हुनुहुन्छ भने कतिपय भाइ बहिनीहरू नुहाइधुवाई गर्दै हुनुहुन्छ होला अहिले भर्खरै पनि। सो जहाँ जुनसुकै अवस्थामा भए पनि सबैजना स्वस्थ व्यस्त मस्त रहनुहोला, र पक्कै पनि रेडियो खोलेर हामीलाई सुन्नुहोला, र सुनेर यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने कल गर्नुहोला। त्यसै गरी हाम्रो श्रोताहरूले सुन्दै हुनुहुन्छ र श्रोताहरूको छोराछोरी भाइ बहिनीहरू हुनुहुन्छ भने 0184-1122 नम्बरमा कल गरेर हामीसँग जोडाएर उहाँहरूको प्रतिभा सुनाउनु, प्रतिभा प्रस्तुतन गराउनुको लागि, उहाँहरूको प्रतिभा हामी माझ पुर्याउनुको लागि उहाँहरूले श्रोताहरूले मद्दत गर्नुहोला र भाइ बहिनीहरूलाई जोडाउनुहोला। यसको लागि टेलिफोनको नम्बर खुल्ला नै छ 0184-1122। र भाइ बहिनीहरू, हामी रेडियो कृष्ण चार एफएम मार्फत बोलिरहेका छौँ र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। कोही भाइ बहिनी उपस्थित भएको मैले सङ्केत पाइरहेको छु टेलिफोन नम्बरमा। कोही भाइ बहिनीहरू उपस्थित हुनुहुन्छ कि टेलिफोन नम्बरमा? हामी स्वागत गर्छौँ उहाँहरूलाई। हेलो हजुर, हेलो हजुर, नमस्ते। कोही भाइ बहिनीहरू उपस्थित हुनुहुन्छ तर कल डिस्कनेक्ट भएको सङ्केत मैले प्राविधिक कक्षबाट पाइरहेको छु। र फटाफट नम्बर डायल गर्नु 0184-1122। भाइ बहिनीहरू, नेपालको अन्दर पानी परिरहेको भएर नेटवर्कको समस्या हुनसक्छ, पक्कै पनि कल गर्नुभयो भने, प्रयास गर्नुभयो भने प्रयास यहाँहरूको सफल हुनेछ। एक न एकपटक प्रयास सफल हुन्छ, प्रयास नै ठुलो कुरा, प्रयास जारी राख्नुहोस् र पक्कै पनि प्रयास सफल हुन्छ। अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0184-1122। र भाइ बहिनीहरू, तपाईँहरूलाई मैले भनि नै सकेको छु, यति स्टुडियोसम्म आउन चाहनुहुन्छ, राम्रो प्लेटफर्मको खोजीमा हुनुहुन्छ, यहाँहरू पनि प्रतिभा सुनाउन सक्छु, स्टुडियोमा जान मन छ, स्टुडियोमा जान्छु भन्ने लाग्छ भने कार्यक्रम अन्त्यसम्म सुन्नुहोला। र यो प्लेटफर्म यहाँहरूको लागि उपलब्ध छ, प्लेटफर्म यहाँहरूको लागि खुल्ला नै छ, पक्कै पनि आउन सक्नुहुन्छ। हरेक शनिबार आउने कार्यक्रम बाल प्रतिभामा यहाँहरूकै लागि भनेर नै तयार पारेको कार्यक्रम बाल प्रतिभा हो भाइ बहिनीहरू। र मैले विभिन्न टपिकहरूमा यहाँहरूले कल नगर्नु भएको खण्डमा मैले विभिन्न विषयवस्तुमा मैले स्वयं आफै यहाँहरूलाई जानकारीमूलक कुराहरू जानकारी गराउने गर्छु भाइ बहिनीहरूलाई। त्यसै क्रममा आज यहाँहरूको कल नआएको खण्डमा हामी जानकारी नै गराउनेछौँ, विभिन्न विषयवस्तुमा यहाँहरूलाई यहाँहरूलाई आवश्यक पर्ने कुराहरू जानकारी गराउनेछौँ जुन भाइ बहिनीहरूलाई आवश्यक पर्नेछ। र फटाफट नम्बर डायल गर्नुहोस् 0184-1122 भाइ बहिनीहरू। र आज शनिबार मैले भन्न सकेको सबैजनालाई जानकारी पनि छ, शनिबार हो विशेष, शनिबार विशेष कार्यक्रम बाल प्रतिभा। र भाइ बहिनीहरू, अहिले विभिन्न विद्यालयहरूमा इक्जाम चलिरहेको छ र कतिपय विद्यालयहरूमा इक्जाम समाप्त भइसकेको छ भने कतिपय विद्यालयहरूले इक्जामको तयारी गर्दै हुनुहुन्छ। सो सबैजना भाइ बहिनीहरूलाई इक्जाम राम्रोसँग दिनुहोला भन्न चाहन्छु र इक्जाम राम्रोसँग दिनु नै हुनेछ पक्कै पनि भाइ बहिनीहरूले। र हिजो भर्खर जन्माष्टमी सकिएको छ, भाइ बहिनीहरूले राम्रोसँग मनाउनु भयो होला, श्रोताहरूले राम्रोसँग मनाउनु भयो होला भन्ने पूर्ण आशा छ। र भाइ बहिनीहरू आउनुहोस्, कल गर्नुहोस्, कसरी हिजोको जन्माष्टमी मनाउनु भयो, के कस्तो भयो यहाँको गाउँघरतिर, गाउँठाउँतिर कस्तो भयो, कतिको रमाइलो भयो, कसरी मनाउनु भयो, सबै कुरा जानकारी गराउन सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ, भला कुसारी गर्न सक्नुहुन्छ, त्यसको लागि कल गर्नुहोस् 0184-1122। र जन्माष्टमी हिजो शुक्रबारका दिन परेको थियो र सबैजना भाइ बहिनीहरूले हर्ष उल्लासका साथ र एउटा उमङ्गका साथ मनाउनु भयो होला भन्ने पूर्ण आशा छ भाइ बहिनीहरूले। पक्कै पनि हाम्रो यता चाहिँ राम्रै नै भएको थियो मेरो गाउँठाउँतिर, र नेपालगञ्जमा त ठाउँ ठाउँमा जन्माष्टमी उत्सव राख्ने जन्माष्टमी उत्सव मनाउने गरिन्छ, मठ मन्दिरहरूमा जन्म उत्सव मनाउने गरिन्छ, कृष्णजीको जन्म उत्सव उहाँहरूलाई जन्मको रूपमा एउटा स्थापना गरिन्छ र 5-6 दिनसम्म पूजा गरेर उहाँको जन्म उत्सव मनाइन्छ। त्यसै क्रममा अहिले त नेपालगञ्जमा जताततै मठ मन्दिरहरूमा एकदम कृष्ण जन्म उत्सवकै हर्ष उल्लास छ, उमङ्ग छ र एउटा खुसियाली छ भाइ बहिनीहरू। त्यसै गरी तपाईँहरूको गाउँठाउँतिर के कस्तो छ, फटाफट नम्बर गरेर 0184-1122 नम्बरमा कल गरेर जानकारी गराउन सक्नुहुन्छ र प्रतिभाहरू छन् सुनाउन सक्नुहुन्छ, त्यसको लागि कल गर्नु 0184-1122। हामी छोटो व्यापारिक विश्राममा जानुपर्ने हुन्छ भाइ बहिनीहरू, र छोटो व्यापारिक विश्राम टाइम चेकपछि आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्ण चार एफएम, छोडेर कतै नजानुहोला है त।
1: वीर नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने

0: दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बियर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
0: फोन नम्बर 081-532-375।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
5: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
6: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
7: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
6: ए, साँच्चै?
7: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, BP चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, NMC 19393, BDS दिल्ली, FAGC मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
8: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451।
9: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
10: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
11: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
12: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
11: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
12: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
11: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
12: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
11: सम्पर्क नम्बर 081535717।
12: खुशीको खबर।
11: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
12: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
11: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
12: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482864. नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
13: रंग बहार, रंग बहार।
14: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
13: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
13: बर्जर पेन्स।
15: यो कृष्ण सार एफएम
16: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
17: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 10 बजेको छ।
18: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
15: यो कृष्ण सार एफएम
16: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
19: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
20: ए हो र,
6: यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
19: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
6: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98164-1699।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ,
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
2: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 MHz हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
4: म अर्जुन खटिकको साथमा
2: कार्यक्रम बाल प्रतिभा।

0: यो छोटो व्यापारिक विश्राम र बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम चरण मेघाजको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम चरण मेघाज अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम चरण मेघाजको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भने अनियर मोचमा तपाईँको कार्यक्रम प्रस्तुता अर्जुन र भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नु 81415122 नम्बर यहाँको लागि खुल्ला नै छ। यहाँहरूमा रहेका प्रतिभाहरू छन् भने नम्बर डायल गरेर कल गरेर प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि फटाफट नम्बर डायल गर्नु 81415122। यहाँहरूमा रहेका कुनै पनि प्रतिभाहरू छन् गीत गजल मुक्तक सायरी चुर्किला कविता त्यसै गरी स्पिचहरू दिनुहुन्छ भने फटाफट नम्बर डायल गर्नु 81415122। यहाँहरूको लागि नै भनेर तयार पारेको कार्यक्रम बाल प्रतिभा हो र यहाँहरूको प्रतिभा उजागर गर्नको लागि धेरैभन्दा धेरै श्रोतामाझ पुर्याउनुको लागि र यहाँहरूको प्रतिभालाई अझै प्रस्तुत राम्रोसँग गराउनुको लागि नै भन्न तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। त्यो भएर फटाफट नम्बर डायल गर्नु 81415122। र भाइ बहिनीहरू आज हामी नेपालगञ्ज स्थित रेडियो कृष्णसार एफएमको स्टुडियोबाट बोलिरहेका छौँ, बिलासपुरमा रहेको रेडियो कृष्णसार एफएमको स्टुडियोबाट बोलिरहेका छौँ। र शनिबार आज पक्कै पनि तपाईँहरूको लागि कार्यक्रम आइरहेको छ बाल प्रतिभा। तपाईँले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम तरङ्ग मेगाहर्ज र जति पनि भाइ बहिनीहरू श्रोताहरूले सुन्दै हुनुहुन्छ तपाईँहरू पनि अन्य आफ्नो भाइ बहिनीहरू गाउँठाउँमा रहनुभएको श्रोताहरू भाइ बहिनीहरूलाई छरछिमेकहरूलाई जानकारी गराउनुहोस् रेडियो कृष्णसार एफएममा कार्यक्रम बाल प्रतिभा आउँछ भनेर र धेरैभन्दा धेरै श्रोताहरूले सुन्नुहोस् र कार्यक्रममा सहभागी जनाउनुहोस्। सहभागी जनाउनुको लागि टेलिफोन नम्बर खुला नै छ। त्यसै गरी नेपालगञ्जको वरिपरि रहनुभएका भाइ बहिनीहरू हुनुहुन्छ, नेपालगञ्जमा रहनुभएका भाइ बहिनीहरू हुनुहुन्छ र स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ, सुनाउने प्लेटफर्मको राम्रो खोजीमा हुनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ। सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिएर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र हामी कार्यक्रम सकिसकेपछि कार्यक्रमलाई भिडियोमा पनि अपलोड गर्नेछौँ। रेडियो कृष्णसार एफएम चरण मेघाजको अफिसियल फेसबुक पेज छ, त्यसै गरी रेडियो कृष्णसार एफएम चरण मेघाजको युट्युब च्यानल छ। दुवै ठाउँमा हामी भिडियो अपलोड गर्नेछौँ। कार्यक्रम जस्तो लाग्छ त्यसै छोटा सुझाव एवं प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट पनि छोड्न सक्नुहुन्छ, कमेन्ट छोड्नुहोला र भिडियो पनि यहाँहरूले हेर्न सक्नुहुन्छ। त्यसै गरी कार्यक्रममा प्रत्यक्ष कलमै यहाँहरूले आफ्नो सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम सकिसकेपछि हाम्रो स्टुडियोकै टेलिफोन नम्बर 81415122 नम्बरमा कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यसै सल्लाह सुझाव एवं प्रतिक्रियाको लागि कल गर्नुहोला र यहाँको सल्लाह सुझाव एवं प्रतिक्रियाले हाम्रो कार्यक्रमलाई अझ अगाडि बढाउन अझै उच्च स्थानसम्म पुर्याउन मद्दत गर्नेछ। त्यही भएर फटाफट नम्बर गरेर कार्यक्रमको अन्त्यमा कार्यक्रम सकिसकेपछि यहाँहरूले सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सक्नुहुन्छ र पक्कै पनि सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहुनेछ भने पूर्ण आशावादी छौँ हामी र यहाँको सल्लाह सुझाव एवं प्रतिक्रियाको अत्या खाँचो छ हामीलाई र त्यो भएर 81415122 नम्बर कार्यक्रम सकिसकेपछि त्यसै गरी भिडियोको कमेन्ट बक्समा गएर कार्यक्रम सकिसकेपछि पोस्ट गरिसकेपछि कमेन्ट बक्समा गएर यहाँहरूले कमेन्ट छोड्न सक्नुहुन्छ। यहाँहरूको प्रतिक्रियालाई हामी मनन गर्दै यहाँहरूको प्रतिक्रियालाई उच्च स्थान दिँदै हामी कार्यक्रमलाई अझ अगाडि बढाउनमा मद्दत मिल्नेछ र पक्कै पनि यहाँहरूको सल्लाह सुझाव प्रतिक्रियालाई हामी उच्च स्थान दिनेछौँ, यहाँहरूको सल्लाह सुझाव प्रतिक्रियालाई हामी मनन गर्नेछौँ। त्यही भएर यहाँहरूले सल्लाह सुझाव दिनुहोला र अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 81415122 यो नम्बर यहाँको लागि खुल्ला नै छ। र भाइ बहिनीहरू, मैले योभन्दा अगाडिको एपिसोडमा पनि यहाँहरूलाई जानकारी गराएको थिएँ, निकै दुःखद घटना नेपालको लागि हो, समग्र नेपालीको लागि हो, जुन रसुवामा गएको बाढी पहिरो भोटेकोसी नदीमा गएको जुन बाढी पहिरो सम्बन्धी घटना थियो र पक्कै पनि सबैलाई रुवाउने घटना हो यो, सबैको मन रोएको छ, सबै नेपालीको मन रोएको छ र एकदम दुःखद घटना हो भाइ बहिनीहरू। यो घटनाबाट धेरै भाइ बहिनीहरू, धेरै बालबालिकाहरू पनि प्रभावित हुनुभएको छ र हिजोकै मैले न्युजहरू सुन्दा कम्तीमा 40-50 जनाको हारारीमा बालिकाहरू र 20-30 जनाको हारारीमा बालकहरूको पनि मृत्यु भएको हामीले अपडेट पाएका थियौँ हिजोको दिनसम्मको र पक्कै पनि यो निकट दुःखद खबर भाइ बहिनीहरू र धेरै भाइ बहिनीहरू प्रभावित हुनुभएको छ र सबैजना पक्कै पनि प्रभावित भए तापनि यहाँहरूप्रति हामी समवेदना प्रकट गर्न चाहन्छौँ र घाइतेहरू जति पनि हुनुहुन्छ उहाँहरूलाई शीघ्र स्वास्थ्यलाई कामना गर्न चाहन्छौँ भने मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ र मृतकको परिवारप्रति फेरि पनि भावपूर्ण समवेदना प्रकट गर्न चाहन्छौँ। यहाँहरूलाई आठ साहस र एउटा दुःखलाई पार गर्न सक्ने क्षमता प्राप्त होस् यो हामीले कामना गर्न चाहन्छौँ र पक्कै पनि जति पनि भाइ बहिनीहरू प्रभावित हुनुभएको छ यसप्रति सरकारको चाँडै ध्यान जाओस् र जति पनि विद्यालयहरूमा क्षति भएको छ, कतिपय विद्यालयहरू त पूर्ण रूपमा नष्ट भएका छन्, पूर्ण रूपमा कामै नलाग्ने भएको छ र उनीहरूको नामाउनिसान पनि कतिपय विद्यालयहरूको मेटिएको छ। यस कारणले भाइ बहिनीहरूको यसकारणले भाइ बहिनीहरूको पढाइमा असर पुगिरहेको छ, पठन पाठनमा असर पुगिरहेको छ। त्यो भएर सरकारको चाँडै ध्यान जाओस् र भाइ बहिनीहरूलाई पाएक पर्ने नजिकको विद्यालयहरूमा उहाँहरूलाई भर्ना गरियोस् र एउटा पढ्ने वातावरणको विकास गरियोस्, भाइ बहिनीहरूलाई पढ्ने वातावरणको व्यवस्था मिलाइयोस्। म सरकारवाला निकायप्रति ध्यान आकर्षण गराउन चाहन्छु। जति पनि भाइ बहिनीहरू प्रभावित हुनुभएको छ यो घटनाबाट, बाढी पीडित जति पनि भाइ बहिनीहरू हुनुभएको छ, उहाँहरूको मनोबल गिरेको छ, उहाँहरूको मनोबल गिरेको भएर एउटा नकारात्मक असर परिरहेको छ भाइ बहिनीहरूमा। त्यो भएर सरकारको चाँडै ध्यान जाओस् र उहाँहरूको मनोबल उकास्नमा पक्कै पनि सबैको ध्यान जानेछ। र जसरी उहाँहरू एउटा अशक्त हुनुभएको छ, मनोबल गिरेर र एउटा कमजोर आफूले आफूमा महसुस गर्दै हुनुहुन्छ भाइ बहिनीहरूले, यसप्रति उहाँहरू ध्यान जाओस् सरकारको र भाइ बहिनीहरूलाई कमजोरबाट एउटा म पनि केही गर्न सक्छु भन्ने सम्म पुर्याइयोस् र भाइ बहिनीहरूलाई एउटा पढ्ने वातावरणको चाहिँ व्यवस्था गरियो चाँडो भन्न चाहन्छु। कोही भाइ बहिनीहरू हाम्रो टेलिफोन नम्बरमा बसेको हुनुहुन्छ, म ढिलाइ नगरिकन उहाँलाई स्वागत गर्नुतर्फ लाग्छु। हेलो हजुर, नमस्ते, कहाँबाट को हुनुहुन्छ? यहाँको शुभ नाम?
1: हेलो दादा, गुड मर्निङ, नमस्कार।
0: अहँ, गुड मर्निङ, नमस्कार, यहाँको शुभ नाम?
1: बिमला सिंह ठकुरी, कार्की गाउँ जाजरकोट देखि।
0: अहँ, बिमला सिंह ठकुरी, कार्की गाउँ जाजरकोट देखि, हैन?
1: हजुर।
0: बिमला अहिले हामीलाई सुन्दै हुनुहुन्छ? कार्यक्रम सम्बन्धी सुझाव छन् भने कार्यक्रम सकिसकेपछि सुझाव दिनु होला बिमलाजी। र बिमलाजी, कस्तो छ अहिले मौसम जाजरकोटतिरको?
1: घाम लागिरहेको छ नेपालगञ्जतिरको सुनाउनु।
0: अँ, नेपालगञ्जमा पनि घाम लागिरहेको छ अहिले, धेरै घाम त छैन तर हिजो अस्ति त एकदम टन्टलापुर घाम थियो, आज अलिअलि कम घाम छ, जे होस् घाम यता पनि लागिरहेको छ भन्नुपर्छ। र बिमलाजी अहिले बाह्रमा पढ्दै हुनुहुन्छ, होइन? बिमलाजी हाम्रो नियमित श्रोता हुनुहुन्छ र नियमित जसको कार्यक्रमहरूमा कल गर्नुहुन्छ। र बिमला के सुनाउनुहुन्छ प्रतिभा?
1: एउटा गीत सुनाउँछु।
0: अँ, गीत सुनाउनुहुन्छ, ओके, सुरु गर्न सक्नुहुन्छ, रेडी, 1 2 3 गो।
1: चौतारीको बर पिपल लहराले जेलनी त्यही लहरा समाउँदै हामीले पिना खेल्नी हामीले बाल्यकालमा चन्द्रमालाई हेरिन्थ्यो पराना

0: नि दादा
1: अहा निकै छोटो गीत गाउनु भयो नि बिमलाजी यस्तो राम्रो आवाज हामीले त अझै सुनम सुनम जस्तो लाग्छ नि
0: अर्को चोटि सुनाउँछु दादा आज म स्कुल जान लागेको छु
1: अहा आज विद्यालय बिदा छैन र
0: बिदा छ तर प्रोग्राम छ अनि सरले आउनु भन्नु भएको थियो त्यति भएर
1: के प्रोग्राम छ नि आज
0: खै के हो सरले भन्नु त भएको छैन
1: अहा अनि यहाँको फर्स्ट टर्म एग्जाम भयो 12 को
0: हजुर
1: तपाईको फर्स्ट टर्म एग्जाम भयो 12 को
0: छैन
1: अहा छैन एग्जाम आउँदै होला राम्रोसँग तयारी गर्नु होला हस् हुन्छ बिमलाजी यहाँलाई पनि ढिलो हुँदै बेला विद्यालय जानको लागि जान सक्नुहुन्छ अन्त्यमा समरा सन्देश राख्नु अन्त्यमा समरा सन्देश छोड्न सक्नुहुन्छ
0: सर्वप्रथम हजुरलाई धेरै माया मिठो सम्झना टेक्निकलको हुनुहुन्छ उहाँलाई पनि धेरै माया मिठो सम्झना अनि मेरो घर फ्यामिलीलाई साथीहरू सबैलाई भन्दै छुटिन्छु बाबाई
1: हस् त बाबाई उहाँ हुनुहुन्थ्यो कार्की गाउँ जाजरकोटबाट बिमला यसै गरी तपाईँहरू पनि कल गर्नु सुनिकासी 4522 नम्बरमा नम्बर यहाँको लागि खुल्ला छ र यहाँमा पनि रहेका प्रतिभाहरू छन् पनि कल गरेर हामीसँग जोडेर प्रतिभा सुनाउन सक्नुहुन्छ टेलिफोन खुल्ला छ फटाफट नम्बर डायल गर्नुहोला र यहाँमा रहेका प्रतिभाहरू छन् भने पक्कै पनि सुनाउन सक्नुहुन्छ र कल आइरहेको छ भाइ बहिनीहरू कल गर्नुहोस् कोही भाइ बहिनी जोडिनु भएको छ तर कल डिस्कनेक्ट भएको छ फेरि पनि प्रयास जारी राख्नुहोस् प्रयास गर्नुहोस् यहाँको प्रयास पक्कै पनि सफल हुनेछ कल गर्नुभयो भने प्रयास नै ठुलो कुरा हो प्रयास सफल हुनेछ आशा गर्नुहोस् भाइ बहिनीहरू र नम्बर डायल गर्नुहोस् सुनेकासी 4522 र भाइ बहिनीहरू अब हामी सायद व्यापारिक विश्रामतर्फ जानुपर्ने हुन्छ र छोटो व्यापारिक विश्राम बालगी सुनिसकेपछि आउनेछौँ तपाईँ नम्बर डायल गर्दै गर्नुहोस् 0 84 122 यो नम्बर हाम्रो लागि खुल्ला छ र नम्बर डायल गर्दै गर्नुहोस् हामी छोटो व्यापारिक विश्राममा जान्छौँ छोटो व्यापारिक विश्राम र बालगी सुनिसकेपछि पुनः आउनेछौँ रेडियो कृष्ण सारे पनि छोडेर कतै नजानु होला है त
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
3: नमस्ते दाई
4: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
3: विदेश जान आँटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
4: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
7: हाम्रा विशेषताहरू
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
7: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
6: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
7: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
6: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NICSEA ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
8: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
9: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएससी सिलाई मेसिन सप्लाई छँदैछ नि।
8: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
9: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
10: बिएससी सिलाई मेसिन सप्लायर्स घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका दुई नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98481238, 98224-1472 र 98224-5478।
11: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
14: मलाई गीत गाउन आउँछ।
15: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
16: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
14: ए हो र दिदी।
17: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तुता
18: म अर्जुन खटिकको साथमा
17: कार्यक्रम बाल प्रतिभा।

यो छोटो व्यापारिक विश्राम र बाल गीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.rz हाम्रो पत्रराज नेपाली पत्रराज रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकैको नाम बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। मलाई टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ विनुजीले भने अनियर मुद छु म तपाईँको कार्यक्रम प्रस्तुता गर्छु। र भाइ बहिनीहरू हामी रेडियो कृष्णसार एफएम मार्फत रेडियो कृष्णसार एफएममबाट बोलिरहेका छौँ र कल गर्नु 0184-15-122 नम्बरमा यहाँहरूमा रहेका प्रतिभाहरू मैले सुनाउनुको लागि र पक्कै पनि भाइ बहिनीहरूको लागि भन्न तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। र कक्षा 12 सम्मका अध्ययनरत भाइ बहिनीहरू त्यसै गरी 18 वर्ष क्रस नगरेका सानसाना भाइ बहिनीहरूले कल गर्न सक्नुहुन्छ उहाँहरूको लागि नै भन्न तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। र कल गर्नुहोस् 0184-15-122 नम्बरमा प्रतिभा छन् भने फटाफट नम्बर डायल गर्नुहोस् नम्बर खुल्ला नै छ। र यहाँहरूले कल नगरेको खण्डमा मैले कार्यक्रममै जानकारी शुभारम्भमै जानकारी गराएको थिएँ यहाँहरूलाई कि यहाँहरूको कल नआएको खण्डमा म विभिन्न विषयवस्तुहरूमा यहाँहरूलाई जानकारीहरू दिनेछु यहाँहरूलाई आवश्यक पर्ने कुराहरूमा जानकारी दिनेछु जसले गर्दा यहाँहरूलाई केही कुराहरू सिक्नमा सहज हुनेछ। र यहाँहरूले कल गर्नुभएको खण्डमा पक्कै पनि कलमा त कुराकानी हुनेछ नै र यहाँहरूको प्रतिभा हामीले सुन्ने छौँ नै त्यो भएर हामीले कल गर्नुभएको खण्डमा हामी कुराकानी गर्नेछौँ कल नगर्नुभएको खण्डमा विभिन्न टपिकहरूमा कुराकानी गर्नेछौँ भाइ बहिनीहरूको व्यावहारिक कुराहरूसँग सम्बन्धित व्यावहारिक ज्ञानसँग सम्बन्धित कुराहरू हामी गर्नेछौँ। त्यसै क्रममा यहाँहरूको कल नआएको खण्डमा हामी कुरा अहिले छलफल नै गर्नेछौँ हामी यहाँलाई जानकारी नै दिनेछौँ भाइ बहिनीहरू जानकारी दिनुपर्दा मैले कार्यक्रममा योभन्दा अगाडिको योभन्दा अगाडि जानकारी गराएको नै थिएँ भाइ बहिनीहरूलाई कि बाढी पीडित जुन बाढी पहिरो गएको ठाउँमा जसरी भाइ बहिनीहरू प्रभावित भइराख्नु भएको छ उहाँहरूमा नकारात्मक असर पुगेको छ यसको एउटा कारण भनेको सामाजिक सञ्जाल पनि हो भाइ बहिनीहरू सामाजिक सञ्जालमा विभिन्न अपुष्ट खबरहरू जुन हुँदै नभएको कुराहरूलाई पोस्ट गर्ने र भ्रमहरू छर्ने काम भइरहेको छ यसले गर्दा पनि श्रोताहरूमा भाइ बहिनीहरूमा नकारात्मक असर पुगिरहेको छ उहाँहरूको मनोबल खसिरहेको छ मनोबल गिरिरहेको छ र नकारात्मक सोचहरू उहाँहरूको मनमा आइरहेको छ त्यही भएर सामाजिक सञ्जाल पनि एउटा यसको कारक बनिरहेको छ र पक्कै पनि सबैजना सामाजिक सञ्जाल युजरहरूले अनावश्यक खबरहरू अनावश्यक सूचनाहरू पोस्ट नगर्नुहोला र एउटा पुष्टि भएको खबर हो र सत्यतामा आधारित खबर हो कुनै केही कुरा हो भने मात्र पोस्ट गर्नुहोला कसैमा भ्रम नछर्नुहोला र कसैलाई असर पुग्ने कामहरू नगर्नुहोला सामाजिक सञ्जालबाट सामाजिक सञ्जाल हामीले जसरी प्रयोग गरे त्यस्तै प्रयोग हुने भाइ बहिनीहरू यदि हामीले सामाजिक सञ्जाललाई राम्रो तरिकाले प्रयोग गर्छौँ राम्रो तरिकाले युज गर्छौँ भने त्यो राम्रो हो र नराम्रो तरिकाले युज गर्छौँ भने पक्कै पनि नराम्रो हो हामीले कसरी युज गर्ने कहाँ युज गर्ने र के गर्नको लागि युज गर्ने भन्ने कुरा हामीमा भर पर्छ भाइ बहिनीहरू त्यो भएर अहिले बाढी पहिरो मात्र नभइकन अहिले अन्य भाइ बहिनीहरूले पनि जति फोनहरू युज गर्नुहुन्छ सामाजिक सञ्जालहरू चलाउनुहुन्छ उहाँहरूले कति भाइ बहिनीहरू सानसानो भए पनि हात हातमा मोबाइल छ चार पाँच वर्षको भाइ बहिनीहरूको हात हातमा मोबाइल छ फोटो भिडियोजहरू हेर्ने र गेमहरू खेल्ने गर्नुहुन्छ पक्कै पनि यो एउटा नराम्रो कुरा हो यदि पढाइको लागि युज गर्नुहुन्छ र राम्रो कामको लागि युज गर्नुहुन्छ भने त्यो राम्रो हो र गेमहरू खेल्ने आफ्नो माइन्डलाई कमजोर बनाउने आँखालाई कमजोर बनाउने काम गर्नुहुन्छ फोन मात्रै हेर्नुहुन्छ भने त्यो पक्कै पनि नराम्रो हो त्यही भएर अनावश्यक कुराहरूमा फोन युज गर्ने अनावश्यक कुराहरूमा सामाजिक सञ्जाल युज गर्ने कदापि नगर्नुहोला भाइ बहिनीहरू यो राम्रो पनि होइन र यसप्रति समग्र भाइ बहिनीहरूको आमा बुवाको अभिभावकहरूको ध्यान जानेछ र ध्यान जाओस् भन्न चाहन्छु जसरी तपाईँहरूको छोराछोरीले फोन युज गर्दै हुनुहुन्छ के को लागि युज गर्दैछ पक्कै पनि निगरानी गर्नुहोला के गर्दैछ मेरो छोराछोरीले र कहाँ के चलाइराख्नु भएको छ के गर्दै हुनुहुन्छ भन्ने कुरामा ध्यान दिनुहोला किनकि उहाँहरूले गेम खेल्ने सानसानो भाइ बहिनीहरूले अहिले त फ्री फायरहरू खेल्ने गरिराख्नु भएको छ पब्जीहरू खेल्ने गर्नुहुन्छ यो गेम पक्कै पनि नराम्रो हो माइन्डलाई असर पुग्छ र फोन धेरै चलाएको खण्डमा आँखालाई पनि असर पुग्छ आँखा कमजोर गराउँछ र त्यसले गर्दा हामी सचेत हुनुपर्छ र फोन आवश्यक परेको खण्डमा मात्र युज गर्नुपर्छ।
र भाइ बहिनीहरू, यो सामाजिक सञ्जाल सम्बन्धी जानकारी छोटो यहाँहरूको लागि थियो र फटाफट नम्बर डायल गर्नु 0184151122 नम्बर यहाँहरूको लागि खुल्ला छ, प्रतिभा छन् भने सुनाउन सक्नुहुन्छ। त्यसको लागि फटाफट नम्बर डायल गर्नु 0184151122 यो नम्बर यहाँहरूको लागि खुल्ला नै छ। र यसै गरी अन्य जानकारीहरू दिनुपर्दा भाइ बहिनीहरू, अहिले बर्खाको महिना छ, एउटा मौसममा ठाउँको ठाउँ फेरबदल भइरहेको छ, छिनछिनमा फेरबदल हुने थाहै हुँदैन, कहिले पानी पर्छ, कहिले घाम लाग्छ, कहिले हावाहुरी चल्छ, छिनछिनमै मौसम फेरबदल हुन्छ। त्यो भएर यहाँहरू एउटा तटीय ठाउँमा हुनुहुन्छ र एउटा तल्लो ठाउँमा हुनुहुन्छ भने बाढी पहिरोबाट बस्नुहोला र एउटा बाढी पहिरो सम्बन्धी सूचनाहरू लिइराख्नुहोला र सूचनाहरूको सदुपयोग गर्नुहोला र यति सूचना पाउनुभएको खण्डमा सूचनालाई देखिदेखि नदेखे जस्तो नगर्ने, सूचना थाहा पाउनु भएको छ तर सूचनालाई फलो नगर्ने, सूचनाको ध्यान नदिने नगर्नुहोला। सूचना यति आइरहेको छ बाढी पहिरो सम्बन्धी, आइरहेको छ भने त्यसलाई पक्कै पनि यहाँहरूले बुझ्नुहोला र योभन्दा अगाडि पनि यही भएर घटना घटेको हो रसुवामा। सूचना सबैलाई पुगेको थियो तर अलिक कम समय थियो उहाँहरूलाई जोगिनको लागि, तर पनि सूचना पुगेको थियो। सूचना पुग्दा पुग्दै पनि कतिपय श्रोताहरू, कतिपय त्यहाँको नागरिकहरूले सूचनालाई ध्यान नदिने, सूचनाको महत्त्व नदिने गरेको भएर अझै पनि धेरै क्षति भएको, मानवीय क्षति भएको हो। यति समयमै उहाँहरूले सूचना पाउने बित्तिकै आफ्नो ख्याल गरेको भए, एउटा सूचना पाउने बित्तिकै राम्रो ठाउँमा गएर बसेको भए, सुरक्षित ठाउँमा बसेको भए, सुरक्षित भएको भए पक्कै पनि यति मानवीय क्षति हुन सक्थेन होला कि जस्तो पनि हामीलाई लाग्छ। त्यो भएर पक्कै पनि सूचना भनेको सही सूचना हो भने पक्कै पनि सूचनालाई पालना गर्नुपर्छ, के सूचना आइरहेको छ त्यसको ध्यान दिनुपर्छ, जसले गर्दा हामीलाई आगामी दिनमा सहज हुन्छ। हाम्रो एउटा गल्तीले ठुलो जोखिम निम्त्याउँछ, हाम्रो एउटा सानो गल्तीले ठुलो दुर्घटना निम्त्याउँछ र धेरै सोच्न बाध्य गराउँछ। त्यो भएर हामीले जानी जानी गल्ती गर्नु हुँदैन र पक्कै पनि सूचनाको सदुपयोग गर्नुपर्छ सबैजनाले, सूचना सही हो भने भाइ बहिनीहरू। र अहिलेको लागि फटाफट नम्बर डायल गर्नु 0184151122 यो नम्बर यहाँको लागि खुल्ला नै छ। कोही भाइ बहिनीहरू पनि जोडिनु भएको छ टेलिफोन नम्बरमा, म उहाँहरूलाई स्वागत नै गर्छु। कोही जोडिनु भएको छ, कोही भाइ बहिनीहरू जोडिनु भएको छ, कल डिस्कनेक्ट भएको छ। फेरि नम्बर डायल गर्दै गर्नु 0184151122 यो नम्बर यहाँको लागि खुल्ला नै छ र कल गरेर हामीमा जोडेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि फटाफट नम्बर डायल गर्नु 0184151122 र कोही भाइ बहिनी जोडिनु भएको खण्डमा हामी उहाँहरूसँग कुराकानी गर्नेछौँ, नजोडिनु भएको खण्डमा हामी यहाँहरूलाई प्रतिभा सुनाएर यहाँहरूलाई रमाइलो गराउनेछौँ भने विभिन्न जानकारीमूलक कुराहरू सुनाएर यहाँहरूलाई रमाइलो गराउनेछौँ। त्यसको लागि फटाफट नम्बर डायल गर्नु 0184151122 यो नम्बर यहाँको लागि खुल्ला छ। कोही भाइ बहिनी जोडिनु भएको छ कि, म स्वागत गर्छु उहाँहरूलाई। हेलो, हजुर नमस्ते, कहाँबाट को हुनुहुन्छ? कोही भाइ बहिनी जोडिनु भएको थियो, फेरि पनि कल डिस्कनेक्ट भएको छ र एउटा बर्खाको महिना भएको भएर कल डिस्कनेक्ट हुने भइरहेको छ, नेटवर्कको समस्या हुन सक्छ, नेटवर्कको प्रब्लम हुनसक्छ। पक्कै पनि यहाँहरूले कल जारी राख्नुभएको खण्डमा, प्रयास गर्नुभएको खण्डमा प्रयास सफल हुनेछ र हामीसँग कुराकानी गर्न सफल हुनुहुनेछ। त्यही भएर नम्बर डायल गर्नु 0184151122 नम्बर यहाँको लागि खुल्ला छ र कल गर्नुभएको खण्डमा, कल लागेको खण्डमा हामीहरूसँग कुराकानी गर्नेछौँ, प्रतिभा सुन्नेछौँ, कल गर्दै गर्नुहोस् र कल नगर्नुभएको खण्डमा हामीहरूलाई जानकारी गराइरहेको छौँ, यहाँहरूलाई आवश्यक पर्ने कुराहरू, यहाँलाई जानकारीमूलक कुराहरूमा जानकारी गरिरहेका छन् भाइ बहिनीहरू। त्यसै क्रममा हामी अर्को कुरा जानकारी गराउनु पर्दा, मैले सामाजिक सञ्जाल सम्बन्धी कुरा जानकारी गरिसकेँ यहाँहरूलाई, त्यसै गरी हामीले कसरी सूचनाको सदुपयोग गर्नुपर्छ, किन सूचनाको सदुपयोग गर्नुपर्छ र सूचनाको सदुपयोग नगरेको खण्डमा हामीले कस्तो दुर्घटना भोग्नुपर्छ भन्ने कुरा त हामी सबैलाई थाहा नै छ, हामीले सुनिरहेका छौँ। सामाजिक सञ्जालमा जुन बाढी पहिरो सम्बन्धी घटना भयो त्यो पक्कै पनि एउटा सूचनाको कमीले पनि हो र सूचना पाउँदा पाउँदै पनि सूचनाको सदुपयोग नगरेर नै हो। त्यही भएर सूचनाको बारेमा हामीले जानकारी गरायौँ। अर्को कुरा जानकारी गराउनु पर्दा, अहिले बर्खाको महिना छ र बाढी पहिरोको अवस्था छ, जताततै पानी जम्ने र घाँसहरू धेरै उम्रिने, झाडीहरू धेरै उम्रिने गर्छ। यो अवस्थामा जति पनि श्रोताहरू, भाइ बहिनीहरू हुनुहुन्छ, नागरिकहरू हुनुहुन्छ, एउटा बर्खाको महिनामा बाहिर निस्किँदाखेरि सबैजनाले लामो बाउदाको कपडा लगाएर र टर्च लाइट लिएर र लट्ठीको प्रयोग गरेर मात्र बाहिर निस्कनु, रातिको समयमा निस्किनु पर्दा सर्पहरूबाट जोगिनु होला, विषालु किराहरूबाट जोगिनु होला। विषालु किराहरू, सर्पहरूले हामीलाई असर पुर्याउँछ, उनीहरूले हामीलाई भेटाएर टोक्न सक्छ, त्यो भएर उनीहरूबाट बस्नु होला। र टर्च लाइटको प्रयोग गर्नुभयो भने पक्कै पनि यति उनीहरू अगाडि छन् भने पनि एउटा उनीहरू पनि भाग्छन्, कोही न कोही आउँदै हुनुहुन्छ भनेर। त्यही भएर सबैजना सचेत हुनुहोला, लामो बाउलाको कपडा प्रयोग गर्नुहोला, लामो बाउलाको कपडा लगाउनुहोला। र अहिले त लामखुट्टेको पनि निकै समस्या छ भाइ बहिनीहरू, लामखुट्टेले पनि धेरैभन्दा धेरै असर पुर्याइरहेको छ र लामखुट्टेले टोकेर एउटा
लामखुट्टेको पनि रोग लागिरहेको छ, त्यही भएर मच्छरबाट बस्ने र सुत्दाखेरि झुल लगाएर सुत्ने, झुलको प्रयोग गर्ने र मच्छरबाट बस्नु होला सबैजना भाइ बहिनीहरू। र पक्कै पनि आफ्नो वरिपरि पानी जम्ने ठाउँहरू छ भने पानी जम्न नदिनु होला, जसले गर्दा लामखुट्टेको लार्भा नष्ट हुन्छ र लामखुट्टेको लार्भा नष्ट भयो भने हामी डेङ्गीबाट बस्नेछौँ। त्यही भएर पक्कै पनि यहाँहरूले लामखुट्टेको लार्भा नष्ट गर्नुहोला र मच्छरबाट बस्नुहोला र सुत्दाखेरि झुलको प्रयोग गर्नुहोला है त भाइ बहिनीहरू। र यो त मैले विभिन्न जानकारीहरू गराइरहेको छु तपाईँहरूको कल नआइरहेको भएर, र कल गर्नु सुनेपछि तारकमा 122 नम्बर खुल्ला छ। हामी पनि प्रतिभा सुनाउँछौँ तपाईँहरूको कल नआएको भएर, हामी पनि प्रतिभा सुनाउँछौँ भाइ बहिनीहरूलाई। कुरा गर्दा गर्दा बोल्दा बोल्दा बोर लागेको हुनसक्छ र अहिलेसम्म हामीले एउटा प्रतिभा मात्र सुनेछौँ। कालीकोटबाट जाजरकोटबाट आउनुभएको थियो बिमला, बिमलाले गीत सुनाएर जानुभएको थियो, त्यसपछि यहाँहरूले गीत सुन्न पाउनु भएको छैन र हामीले गीत त सुनाइरहेको छौँ तर प्रतिभाकै रूपमा गीतहरू यहाँहरूले सुन्न पाइराख्नु भएको छैन। त्यही भएर भाइ बहिनीहरूलाई बोल्दा बोल्दा बोल्दा बोल्दा बोर लागेको हुनसक्छ, हामी छोटो गीत हामी नै अब मनै सुनाउने छ यहाँहरूलाई। सुन्नुहोस् र कस्तो लाग्छ सल्लाह सुझाव एवं प्रतिक्रिया दिनुहोला है त। बिछोडको करौतीले काट्न मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो। बिछोडको करौतीले काट्न मनै काट्यो, जाँदा

0: देसी हर को घर देसी, परदेसी घर देसी को कैले होला भेट। बिछोड़ा को करौतीले काट्नु मनै काट्यो, जादा जादै मूल बाटोको दुईटा बाटो फाट्यो। मरुभूमि बालुवामा सपनाको खेती हो, मरुभूमि बालुवामा सपनाको खेती। अँ, यो छोटो गीत यहाँको लागि थियो भाइ बहिनीहरू। कस्तो लाग्यो यसै सिलास सभ्यम प्रतिक्रियाको लागि? हाम्रो टेलिफोन नम्बर खुल्ला नै रहनेछ कार्यक्रम सकिसकेपछि। सिलास सभ्यम दिनु, सिलास सभ्यम प्रतिक्रिया दिनु होला कार्यक्रम जस्तो लाग्छ त्यस्तै। र मैले जानकारी गराइ नै सकेको छु यहाँहरूलाई, हामी कार्यक्रम सकिसकेपछि भिडियो पनि अपलोड गर्नेछौँ। जस्तो लाग्छ त्यसै सिलास सभ्यम प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट छोड्नु होला, र यहाँको कमेन्टलाई हामी मनन गर्दै कार्यक्रमलाई अझ अगाडि बढाउनमा सहज हुनेछ हामीलाई। त्यही भएर कमेन्ट बक्समा कमेन्ट छोड्नु होला। र भाइ बहिनीहरू, तपाईँ पनि स्टुडियो समय आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ, प्रतिभा सुनाउने एउटा राम्रो प्लेटफर्मको खोजीमा हुनुहुन्छ, म पनि प्रतिभा सुनाउन सक्छु जस्तो लाग्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ। सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर हाम्रो स्टुडियो समय आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला भाइ बहिनीहरू, र कार्यक्रम जस्तो लाग्छ त्यस्तो लाग्छको लागि प्रतिक्रिया दिनुहोला। यो पनि मैले यहाँलाई जानकारी गराएँ भाइ बहिनीहरू। र तपाईँले सुन्दै हुनुहुन्छ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण चार एफएम 94.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण चार एफएम, त्यसै गरी अनलाइनका माध्यमहरू www.radiokrishnacharfm.com.org.np, हाम्रो पत्र एप्स नेपाली पत्र एप्स, र रेडियो कृष्ण चार एफएम 94.5 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र यो कार्यक्रम हरेक हप्ताको शनिबार बिहान 9:30 बजीदेखि 11 बजीसम्म आउने कार्यक्रम बाल प्रतिभा हो, र भाइ बहिनीहरूको लागि भन्न तयार पारेको कार्यक्रम बाल प्रतिभा हो। र भाइ बहिनीहरूलाई मैले कार्यक्रमको शुभारम्भमा पनि जानकारी गराइसकेको छु, हामी विभिन्न टपिकहरूमा फरक फरक श्रृङ्खलाहरूमा फरक फरक विषयवस्तुमा यहाँ लिएर आउने गर्छौँ, र विषयवस्तु भन्नुपर्दा विभिन्न टपिकहरूमा कुराकानी गर्ने गर्छौँ, भाइ बहिनीलाई स्टुडियोसम्म निम्त्याएर कुराकानी गर्ने गर्छौँ, र भाइ बहिनीहरू लाई स्टुडियोसम्म ल्याएर कुराकानी गर्ने गर्छौँ भने टेलिफोनमा पनि कल लिने गर्छौँ यहाँहरूको। कोही भाइ बहिनीहरू जोडिनु भएको छ, म अरूसँग कुराकानी गर्छु र फेरि पनि यहाँहरूलाई जानकारी गराउँछु कार्यक्रम सम्बन्धी। हेलो हजुर, नमस्ते, कहाँबाट को हुनुहुन्छ? शुभ नाम? हजुर नमस्ते, हाम्रो आवाज सुन्दै हुनुहुन्छ? हेलो हजुर नमस्ते, हाम्रो आवाज सुन्दै हुनुहुन्छ? हाम्रो आवाज सुन्दै हुनुहुन्छ? अहँ, कोही भाइ बहिनी जोडिनु भएको थियो, उहाँसँग कल सफल हुन सकेन, उहाँले हाम्रो आवाज सुनिराख्नु भएको थिएन, सायद नेटवर्कको समस्या हुनसक्छ। फेरि प्रयास गर्नुहोस्, प्रयास जारी राख्नुहोस्, पक्कै पनि सफल हुनेछ यहाँको प्रयास। र फटाफट नम्बर डायल गर्नुहोस् 0145-4526-22, र प्रयास गर्नुभयो भने पक्कै पनि कुराकानी हुनेछ। र कोही भाइ बहिनी जोडिनु भएको थियो, एउटा नेटवर्कको समस्या भएको कारणले उहाँले हाम्रो आवाज नसुन्नु भएको भएर कल डिस्कनेक्ट भएको छ। प्रयास जारी राख्नुहोस्, पक्कै पनि कुराकानी हुनेछ भाइ बहिनीहरू। र मैले कार्यक्रम सम्बन्धी जानकारी गराइरहेको थिएँ भाइ बहिनीहरू, हामी कार्यक्रम सम्बन्धी जानकारी नै गराउनु पर्दा हामी स्टुडियोमा पनि भाइ बहिनीहरू लिएर आएर कुराकानी गर्ने गर्छौँ, र नेपालमा वरिपरि रहनुभएका भाइ बहिनीहरू हुनुहुन्छ र हामीलाई नम्बरमा कल कन्ट्याक्ट गरेर आउन चाहने भाइ बहिनीहरू, त्यसै गरी हामी विद्यालयमा गएर पनि भाइ बहिनीहरूलाई कन्ट्याक्ट गरेर लिएर आउने गर्छौँ। स्टुडियोसम्म पनि हामी कुनै एपिसोडहरूमा यहाँको फोन कल मात्रै लिनेछौँ 0145-4526-22 नम्बरमा, त्यसै कारण आज हामी फोन कल मात्रै लिइरहेका छौँ भने भाइ बहिनीहरूसँग सम्बन्धित व्यावहारिक कुराहरूमा, भाइ बहिनीलाई आवश्यक पर्ने टपिकहरूमा, विषयवस्तुसँग सम्बन्धित व्यक्तित्वहरू ल्याएर कुराकानी गर्ने गर्छौँ, र त्यसै कारण आज हामी यहाँको फोन कल मात्रै लिइरहेका छौँ। 0145-4526-22 नम्बर यहाँको लागि खुल्ला नै छ, फटाफट नम्बर डायल गर्नुहोस्। र अब हामी छोटो व्यापारिक विश्राममै जानुपर्छ होला, र कार्यक्रमको अन्त्यमा पनि हामी पुग्दैछौँ। छोटो व्यापारिक विश्राममा जान्छ, छोटो व्यापारिक विश्राम र बाल गीत सुनिसकेपछि आउनेछौँ। रेडियो सुन्दै गर्नुहोस्, कृषि चार एफएम छोडेर कतै नजानुहोस्, र नम्बर डायल गर्दै गर्नुहोस् 0145-4526-22।
1: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ। जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुनताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: मलाई गीत गाउन आउँछ,
2: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
3: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
1: ए हो र दिदी।
4: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 MHz हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
5: म अर्जुन खटिकको साथमा
4: कार्यक्रम बाल प्रतिभा।

यो छोटो व्यापारिक विश्राम र बालगीतपछि पुनः यहाँहरूलाई स्वागत छ रेडियो कृष्ण सार एफएम 94.9 मेगाहर्ज को प्रस्तुति कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभा तपाईँ पश्चिम बङ्गालको क्षेत्रहरूमा रेडियो कृष्ण सार एफएम 94.9 मेगाहर्ज त्यसै गरी अनलाइनका माध्यम www.radiokrishnasarfm.com.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्ण सार एफएम 94.9 मेगाहर्जको अफिसियल फेसबुक पेज मार्फत संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र मलाई प्राविधिक कक्षबाट साथी दिँदै हुनुहुन्छ विनुजीले भन्ने अनि अरू म छु म तपाईँ कार्यक्रम प्रस्तुता अर्जुन। र भाइ बहिनीहरू अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसक्न लागेका छन्। हाम्रो स्टुडियोको घडीमा 10:54 जान आँटिसकेको छ र अब हामी यदि कल गर्नुभएको खण्डमा एउटा कल मात्र लिनेछौँ। आजको लक्की कलर को हुनुहुन्छ पक्कै पनि अवसर तपाईँहरूलाई छ, फटाफट नम्बर डायल गर्नु 0114-15-122। अन्त्यमा हामी एउटा कल मात्र लिनेछौँ यदि तपाईँहरूको कल आएको खण्डमा, कल नआएको खण्डमा हामी विदा मागेर जानुपर्ने हुन्छ। र आजको लक्की कल को हुनुहुनेछ पक्कै पनि अवसर तपाईँलाई छ, फटाफट नम्बर डायल गर्नु 0114-15-122। यो नम्बर यहाँको लागि खुल्ला छ र कल गर्नुभएको खण्डमा हामी एकजनासँग मात्र कुराकानी गर्नेछौँ। भाइ बहिनीहरू फटाफट नम्बर डायल गर्नुहोस् र कार्यक्रम हामी सकिसकेपछि भिडियोमा अपलोड गर्नेछौँ। मैले निरन्तर जानकारी गरिरहेको छु, जस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै छ लास्ट। जब प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट छोड्नु होला भाइ बहिनीहरूले, र कमेन्ट बक्समा गएर कमेन्ट छोड्नु होला। यहाँको कमेन्टलाई हामी मनन गर्दै कार्यक्रमलाई अगाडि बढाउन सहज हुनेछ। त्यसै गरी स्टुडियोको टेलिफोन नम्बर 0114-15-122 नम्बरमा कल गरेर सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। कार्यक्रम सकिसकेपछि जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाको लागि कार्यक्रम सकिसकेपछि कल गर्नुहोला र सल्लाह सुझाव प्रतिक्रिया छ भने दिनुहोला 0114-15-122 नम्बरमा। र अब हामी अन्त्यमा नम्बर पनि यहाँको लागि छोड्नेछौँ र नम्बरमा कल गरेर हामीसँग जोडेर हाम्रो स्टुडियोसम्म आफ्नो प्रतिभा पनि सुन्न सक्नुहुन्छ। आएर स्टुडियोसम्मै त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोस् र हामी एउटा कल लिनेछौँ, फटाफट नम्बर डायल गर्नुहोस् 0114-15-122। कोही भाइ बहिनी अरूहरू आउनुभयो भने हामी फोन कल लिनेछौँ। मैले प्राविधिक कक्षबाट इसारा पाइरहेको छु। हाम्रो स्टुडियो घडीमा 10:55 गइसकेको छ र पक्कै पनि अब हामी यहाँको फोन कल लिन असमर्थ हुनेछौँ। यहाँहरूबाट अब विदा मागेर जानुपर्ने हुन्छ, फोन कल लिन सक्ने छैनौँ अब हामीले। र यतिन्जेल सुनेर साथ दिनुभयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कल ट्राई गर्नुभयो र कल गर्नुभयो, कल गर्ने श्रोता जाजरकोटबाट बिमला सिंह ठकुरी, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो नियमित श्रोता हुनुहुन्छ र आगामी दिनमा पनि कल गर्दै गर्नु होला। यहाँहरू सबैजना जति पनि भाइ बहिनीहरूले कल ट्राई गर्नुभयो, कतिपय कल लाग्यो कतिपयको लागेन, पक्कै पनि मन नदुखाउनु होला। आगामी एपिसोडहरूमा कल लाग्ने नै छ र यहाँहरूले प्रयास गर्नुभयो भने, कल ट्राई गर्नुभयो भने कल लाग्ने नै छ भन्न चाहन्छु भाइ बहिनीहरू। र तिनजेल सुनेर साथ दिनुभयो सुने श्रोता एवं भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कल ट्राई गर्नुभयो, कल ट्राई गर्ने श्रोता एवं भाइ बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्त्यमा हामी नम्बर छोड्दैछौँ, सोही नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर आफ्नो प्रतिभा सुनाउनको लागि स्टुडियोसम्म आउन सक्नुहुन्छ। नम्बर यसरी छ, टिप्नु होला है त, 9768248501, 97682448501, 97682448501, 97682448501। यो नम्बरमा कल गरेर हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम सकिसकेपछि हामी जुन सबै समयमा पनि कल गर्न सक्नुहुन्छ र कल गरेर हामीसँग कन्ट्याक्ट गरेर हामीसँग जोडेर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कल गर्नुहोला र फेरि पनि सुनेर साथ दिनुभयो सुने श्रोता एवं भाइ बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कल ट्राई गर्नुभयो, कल ट्राई गर्ने, कल गर्ने भाइ बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मलाई टेक्निसियन कक्षबाट साथ दिनुभयो विनुजीलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईँको आवाज ममा र मेरो आवाज तपाईँहरू माझ पुर्याउन मद्दत गर्नुहुने, टेक्निसियन कक्षमा बसेर मद्दत गर्नुहुने विनुजीलाई फेरि पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु भन्दै आजको कार्यक्रमबाट म अर्जुन पनि बिदा हुन्छु। यसपछिको नियो रेडियो कृष्ण सार एफएमको नियमित कार्यक्रम 11 बजे गीतहरू सुन्न सक्नुहुन्छ भने 12 बजे नेपाल खबर सुन्न सक्नुहुन्छ। रेडियो कृष्ण सार एफएम सुन्दै गर्नुहोला भन्दै आजको कार्यक्रमबाट म अर्जुन बिदा हुन्छु। अनि श्रृङ्खलामा भेट्ने बाचा गर्दैको लागि म अर्जुन बिदा हुन्छु। हवस् त, नमस्ते, शुभ दिन।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: यो कृष्णसार FM
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
4: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि
3: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित AC कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
3: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
5: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
3: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 580 36 577 98 580 28 195 र 98 580 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार
6: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ BBS र शिक्षाशास्त्र संकायतर्फ BEd कार्यक्रमहरू सञ्चालन गरिरहेको छ यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ
7: नमस्ते दाई
8: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
7: विदेश नाटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
8: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
3: हाम्रा विशेषताहरू
10: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
3: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
10: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
3: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
10: प्रत्येक महिना हार्दिक IBF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
3: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
11: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
2: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: कृषिको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-389।
0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदै छ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै NICU, PICU, ICU, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
5: सम्पर्क नम्बर 081-535-717।
7: यो कृष्ण सार FM
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
4: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
5: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
4: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
5: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
4: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
5: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक, उपमहानगरपालिकाको कार्यालय लाइनमा। महानगरपालिकाको कार्यालय।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98484 57466।

0: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गर्ने सोचमा हुनुहुन्छ
1: वा
0: कुनै म्युजिक भिडियो निर्माण गर्ने सोचमा हुनुहुन्छ अथवा कुनै मोडल बन्ने सपना बोकेर भौतारी रहनु भएको छ? यदि यसो हो भने हामीलाई सम्झनुहोस्। हामी कहाँ स्तरीय गीत संगीत रेकर्ड गर्नुका साथै म्युजिक भिडियो निर्माण सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ र उत्कृष्ट बजार व्यवस्थापनका लागि सधैँ सम्झनुहोस् हिम सम्झौता डिजिटल प्राली। साथै नव कलाकारहरूलाई
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
6: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर। नेपालले भोगेको विपद र क्षतिमा एलडिसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग। तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाडौँ भित्र्याउन थालियो। गाडीको आवागमन बन्द गरेर धादिङको परेवा भिरमा सडक मर्मत कार्य चल्दै। आज मानव बेचबिखन तथा ओसार पसार विरुद्धको 20 राष्ट्रिय दिवस मनाइँदै अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको सम्झनामा पाल्पामा भगवती जात्रा। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। र एनबिएलमा आज पनि 2 खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई आज 11 दिन पनि सुरक्षा निकायले निरन्तरता दिइरहेका छन्। विशेष गरी रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी भइरहेको छ। गएको 10 गते आएको विनाशकारी बाढीपछि अहिलेसम्म 1294 जनाको शव फेला परेको छ भने 5053 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार 13095 जनाको उद्धार गरिएको छ। यसैबीच नेपालले भोकेको विपद र क्षतिमा अति कम विकसित देशहरूको समूह एलडिसीले ऐक्यबद्धता जनाउँदै हानि नोक्सानी बापत क्षतिपूर्ति दिन माग गरेको छ। अति कम विकसित 44 देशहरूको समूह एलडिसीले भोटेकोशी बाढीप्रति धनी र विकसित देशहरूको ध्यानाकर्षणसहित नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। एलडिसी समूह जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी र चट्टान खसेर आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। पूर्वी टिमोरको डिलीमा आयोजित एलडिसी समूहका मन्त्रीस्तरीय बैठकपछिको संयुक्त घोषणापत्रमा भोटेकोशी विपदको उल्लेख गरी जलवायु सङ्कटका कारण साना तथा जोखिमयुक्त देशहरूले अप्रत्याशित क्षति भोग्नु परेको विषय समेटिएको छ। 26 बुँदासहितको घोषणापत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड दिएको छ। विकसित तथा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्न तत्काल ऊर्जा उत्सर्जन कटौती गर्नुपर्नेमा अति कम विकसित देशहरूको जोड छ। साथै पेरिस सम्झौता अनुरूप अल्प विकसित देशहरूलाई अनुकूलन, प्रविधि हस्तान्तरण तथा जलवायु वित्तमा प्रत्यक्ष र सहज पहुँच उपलब्ध गराउन आग्रह गरिएको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ। गएको फागुनमा मध्यपूर्वमा तनाव बढेदेखि नै अभाव हुँदै आएको ग्यास अहिले भोटेकोशीको बाढीले सडक सञ्जाल अवरुद्ध भएपछि थप चर्किएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भाँसिएपछि काठमाडौँ उपत्यका र आसपासका जिल्लाका उपभोक्ताले ग्यासका लागि थप शास्ति खेप्नु परेको छ। अभावपछि नेपाल आयल निगम र ग्यास उद्योगीबीच भएको छलफलपछि अत्यावश्यक उपभोक्तालाई राहत पुग्ने गरी ग्यास वितरण गर्न पहल थालिएको छ। उद्योगीलाई नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी अर्थात् सिलिन्डरमा भरेर ल्याउन अनुमति दिएको छ। नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्व अध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौँ बाहिरका उद्योगमा खाली सिलिन्डर कम छन्। काठमाडौँमा खाली भएका सिलिन्डरलाई ट्रकमा राखेर उद्योगसँग पुर्याउनु पर्ने हुन्छ अनि ती खाली सिलिन्डर भरेर काठमाडौँ भित्र्याउन थालिएको छ। तराईका 15 ग्यास उद्योगमा विभिन्न 26 ब्रान्डका सिलिन्डर भर्न सुरु गरिएको छ। तराईका उद्योगबाट हिजो शुक्रबार 30,000 सिलिन्डर ग्यास काठमाडौँ भित्रिएको छ। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक 40,000 सिलिन्डर ग्यास आवश्यक पर्छ, तर पहिलेदेखि नै अभाव रहेको हुँदा अहिले दैनिक 1,00,000 सिलिन्डर पनि खपत हुने अवस्था छ। सङ्गठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै ग्यासको समस्या समाधान हुने उहाँको दावी छ। अध्यक्ष चन्दले आवश्यक मात्र सिलिन्डर साटेर सहज गरिदिन र अहिले अभावको बेला भएकोले अनावश्यक मौजदात नराख्न आग्रह गर्नुभएको छ। निजी क्षेत्रका ग्यास कम्पनीले खाडी सङ्कट, पृथ्वी राजमार्ग अवरुद्ध एवं अन्य बहाना देखाउने गरेका कारण उपभोक्तालाई भने शास्ति छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखु बजारको बीचमा पर्ने पर्यावीर सडक खण्डमा मर्मत गर्न आज गाडीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाडी सञ्चालनमा रोक लगाएर मर्मत कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। त्रिशुली नदीमा आएको बाढीका कारण पर्यावीरको सडकमा क्षति पुगेपछि यो सडक खण्डबाट एकतर्फी रूपमा गाडी चल्दै आएका थिए। क्षतिग्रस्त सडकको मर्मत गर्न गाडीको आवागमन रोक्न परेको प्रशासनले जनाएको छ। बाढीका कारण धादिङको बेनीघाट गाउँपालिकाको कृष्णवीरमा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ भने बेनीघाट 10 जवाङ खोला र थाक्रे 2 को कमेरी भीरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ। कृष्णवीरमा पनि सडक खुलाउने गरी काम भइरहेको छ। आज मानव बेचबिखन तथा ओसार पसार विरुद्धको विश्व राष्ट्रिय दिवस मनाइँदैछ। सार्कको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र पालिकासहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ। त्यस्तै महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार पसार मुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 47 जिल्लामा बाढीको मध्यम जोखिम, भोटेकोसी र त्रिशुली नदीमा पनि बहाव बढ्न सक्ने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।
7: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
8: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
7: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
8: सम्पर्क 97051148 70।
7: सोफा हब नेपालगञ्ज,
8: विश्वासमा नम्बर 1,
7: क्वालिटीमा सबैभन्दा बेस्ट।

सिधाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बोटेकोसी बाढीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर, नेपालले भोगेको विपद र क्षतिमा एलडिसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग, तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाडौँ भित्र्याउन थालियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका विभिन्न 47 जिल्ला र आसपासका क्षेत्रका ससाना नदीमा बाढीको मध्यम जोखिम छ। त्यस्तै भोटेकोसी र त्रिशुली नदीमा पनि पानीको बहाव बढ्न सक्ने अनुमान छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित देशका 47 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा बाढीको मध्यम जोखिम रहेको हो। बाढी महाशाखाको बुलेटिन अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलप्रासी, गोर्खा, पाल्पा सहित जिल्ला र ती आसपास जिल्ला भएर बग्ने साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ। साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोसी त्रिशुली नदीमा बहाव उल्लेख्य बढ्न सक्ने हुँदा उच्च सतर्कता अपनाउन भनिएको छ। अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा आज पाल्पाको तानसेनमा श्री सात रण उजेश्वरी भगवती जात्रा मनाइँदैछ। जात्राको अघिल्लो दिन हिजो रातभर जागराम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानीदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणका समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अङ्ग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाईँमा युद्धमा जानु अघि थापाले विजय भएमा मन्दिर बनाएर हरेक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजय भएपछि जात्रा मनाउन सुरु गरेको इतिहासमा उल्लेख छ। भोटेकोसी बाढीका कारण यसपटक विगतमा जस्तो धुमधामका साथ विजय यात्रा नगरी परम्परालाई जोगाउन सामान्य उत्सव मनाउने तयारी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। अब विदेशको खबर। बोली भियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको र 60 जनाभन्दा धेरै घाइते भएका स्थानीय स्वास्थ्य निर्देशक रिटा नेब्रास्कालाई उद्धृत गरी अल जजिराले जनाएको छ। राजधानी लापाजबाट झन्डै 30 किलोमिटर टाढा रहेको बियाचा क्षेत्रको सैन्य परिसरमा विस्फोटको घटना भएको हो, जहाँ आतिशबाजी तथा पाइरोक्टेनिक सामग्री भण्डारण गरिएको थियो। रक्षा मन्त्रालयको भण्डारणमा राखिएका यस्ता सामग्रीबाट विस्फोट सुरु भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान भइरहेको एको खबरमा उल्लेख छ। अब खेल खबर। नेपाल भलिबल लिग एनभिएलमा आज 2 खेल हुँदैछन्। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे काठमाडौँ रेड्स र मधेस वारियर्स तथा बेलुका 7 बजे दोस्रो खेलमा सगरमाथा स्म्याकर्स र खप्तड फाल्कन्स खेल्दैछन्। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजय सुरुवात गरेका छन्। एनबिएलमा 6 टोली सहभागी छन्। नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले 20 लाख रुपियाँ प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोसी बाढीको आज 11 दिन पनि खोज तथा उद्धार कार्य निरन्तर, नेपालले भोगेको विपद र क्षतिमा एलडिसीको ऐक्यबद्धता, क्षतिपूर्ति दिन माग, तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाडौँ भित्र्याउन थालियो, गाडीको आवागमन बन्द गरेर धादिङको परेवा भिरमा सडक मर्मत कार्य चल्दै, आज मानव बेचबिखन तथा ओसार पसार विरुद्धको 20 राष्ट्रिय दिवस मनाइँदै अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको सम्झनामा पाल्पामा भगवती जात्रा, बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो र एनबिएलमा आज पनि 2 खेल हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: बीर डेंटल
5: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-532-375।
7: ओहो, आज डाइहा नै मजा लागठो, मजासे दवाई करेना कहटो।
8: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइ न, पश्चिम नेपालके अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यही कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
7: ए बात त ठिक कैलो, साच्ची कि अस्पतालमा का सुविधा मिलत त?
8: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाउ उपचार करना संगे एनआईसीयू, पीआईसीयू, आईसीयू, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कै जाइत।
7: ए ओसिनो कलसे उहाँ जाई मन फे ढुक्क हुइना चाहल रह।
8: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो। कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज, सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081-535-717। कान्ति आरोग्य अस्पताल, अपने हुकरन के स्वास्थ्य हमार स्नेहा।
9: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
10: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
9: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
10: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ, र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
9: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
10: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक, उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
4: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
11: खुसीके खबर, खुसीके खबर। हमार शहर नेपालगंज में ढेर बरस से सेवा देती आयल नेपालगंज नेशनल अस्पताल में ढेर विशेषज्ञ डॉक्टरन से रोज दिन स्वास्थ्य सेवा देती आयल बा। ई अस्पताल में रोज दिन ढेर विशेषज्ञ डॉक्टरन से ओपीडी सेवा देना के संगे ढेर सेवा देती रलेक जानकारी कराईटी।
8: जस्तक सर्जरी के सक्कू उपचार, प्रसूति व स्त्री रोग के सक्कू उपचार, नसा व हड्डी रोग के सक्कू उपचार, मस्तिष्क हो मानसिक रोग के सक्कू उपचार, छाला रोग के उपचार, नाक कान घाटी रोग के सक्कू उपचार सेवा देती आयल बा।
11: ओस्तक सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो संबंधी सक्कू उपचार, पैथोलॉजी लैब सेवा, वीडियो एक्सरे, डिजिटल एक्सरे और सक्कू सेवा सहित गुणस्तरीय अस्पतालक संगे हरेक महीनक अंतिम शुक्रवार काठमाडौँ मेडिसिटी अस्पताल के सुगर और थायराइड रोग विशेषज्ञ डॉक्टर सुमन ब्राल ऐना जानकारी फेन कराईटी।
8: नोट, ई अस्पतालम कार्यरत सक्कु डाक्टरन से हरेक महीनक अंतिम शनिवार निःशुल्क ओपीडी सेवा देना संगे जांच में 20% विशेष छूट के व्यवस्था करल बा। नेपालगंज नेशनल अस्पताल बीपी चोक नेपालगंज, संपर्क नंबर 081536465, 98249806665 ओ 98482804665।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
2: हाय, के गर्ने होला अब। सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
6: ए, तिमी यति चिन्तित किन, के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
6: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
6: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए, साँच्चै?
6: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए, त्यो त झन् राम्रो
6: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
6: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
6: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
2: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
4: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
3: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
4: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
3: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
4: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
2: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
5: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
5: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10-12 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
10: हाम्रा विशेषताहरू।
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
10: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्यबाट उपचार तथा परामर्श सेवा।
10: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
10: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर भोटेकोशी बाढीको 11 दिनमा आज पनि दुईजनाको जीवितै उद्धार बाढीमा परेर ज्यान गुमाउनेको संख्या 1344 जना पुग्यो 5000 बेपत्ता नुवाकोटको तादी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र प्रधानमन्त्री राहत कोषमा 11 अर्ब रुपियाँभन्दा बढी सङ्कलन संयुक्त राष्ट्रसङ्घद्वारा 7.5 अर्ब सहयोगको आह्वान बाढी पहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न माग एक छाक पुग्ने मासुको 1700 तिर्दा एक सिलिन्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क कङ्गोमा इबोला नियन्त्रण योजना सुरु 6 महिने अभियानका लागि झण्डै 2 खर्ब रुपियाँ बराबरको आर्थिक कोष चाहिने र एनबिएलमा आज पनि 2 खेल हुँदै नेपाल खबरमा अब पूरा खबर भोटेकोशी नदीमा बाढी आएको 11 दिनमा आज दुईजनाको जीवितै उद्धार भएको छ उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन् सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको 4 तले घरको 4थो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ इन्सपेक्टर सुमन विकको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडिट 4 सुरुङमार्गबाट 1 चिनिया नागरिकको जीवितै उद्धार भएको छ नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ यसअघि हिजो अर्थात् बाढी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार गरिएको थियो यसैबीच भोटेकोशी हुँदै आएको बाढीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ 5000 जनाभन्दा धेरै हराइरहेका छन् अहिलेसम्म 13098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवीघाटमा रहेको तादी नदीमा एक्रो बेली ब्रिज निर्माण गरिरहेको छ नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो 5.5 मिटर चौडा र 50 टन भार वहन क्षमताको एक्रो बेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11.5 करोड 56,26,971 रुपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ 9 वाणिज्य बैङ्कमा 8.6 करोड 25,15,518 रुपियाँ र हिमालयन बैङ्क र लक्ष्मी सनराइज बैङ्कमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ यसैबीच संयुक्त राष्ट्रसङ्घले 4,96,00,000 अमेरिकी डलर अर्थात् 7,51,34,00,000 नेपाली रुपियाँको आपतकालीन सहयोग आह्वान गरेको छ संयुक्त राष्ट्रसङ्घ र उसका मानवीय सहायता साझेदारले भोटेकोशीको बाढी प्रभावित 84,000 भन्दा बढीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन् सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकमबाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता आश्रय स्वास्थ्य सेवा स्वच्छ खानेपानी सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसङ्घ र मातहतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन् मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ गैराति परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ्दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको हो बाढीका कारण स्थानीय स्याउ भण्डारण गर्ने चिस्यान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले बनाएको फोर्स सङ्कलन पूर्वाधार डुबानमा परेका छन् वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरिसकेको छ रसुवा बाढीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको बाढी पहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र देखेका चुनौती विषय कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेका बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुल्ला गर्नुपर्ने उहाँको भनाइ छ। सडक अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाएका हल्लाको भ्रमण नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल चामल तरकारी र फलफुल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने उहाँले बताउनुभयो। यसैबीच नेपाल ऑयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अरू उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दावी गर्नुभएको छ। बजारमा एक किलो मासुलाई 17-1800 रुपियाँ पर्ने र जुन एक छाक वा एक दिनमै सकिने तर झन्डै 2100 रुपियाँ पर्ने एक सिलिन्डर ग्यासले एउटा परिवारलाई 2 महिनासम्म पुग्ने उहाँको तर्क छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सुन त मेरो
4: खुशीको खबर।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि।
6: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
7: सम्पर्क 97-05-11-48-70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।

सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू पर्सा राष्ट्रिय निकुञ्जमा सञ्चालित बाघ मित्र अभियान मानव र बाघ बीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ अभियानको उपलब्धि चुनौती र भावी कार्यदिशाबारे निकुञ्जमा आयोजित सरकारवालाको कार्यशालामा मानव सुरक्षा जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबुत बनाउनु पर्नेमा जोड दिएको छ अन्तर्राष्ट्रिय मापदण्ड क्याट्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 यो सङ्ख्या बढेर 71 पुगेको छ कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्त्वपूर्ण हुने बताउनु भयो यस्तै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अरियाल र जुलोजिकल सोसाइटी अफ लन्डनका प्रतिनिधिहरूले सूचनाको समयमै प्रवाह निरन्तर अनुगमन स्थानीय ज्ञानको उपयोग तथा द्वन्द समयमा तत्काल प्रतिक्रिया जनाउने संयन्त्रलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ अब विदेशको खबर लोकतान्त्रिक गणतन्त्र कङ्गो र यसका साझदारहरूले इबोला प्रकोपको विरुद्धका प्रयासहरू तीव्र पार्ने 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना सुरु गरेका छन् अभियानका लागि 1 अर्ब 30 करोड अमेरिकी डलर अर्थात् नेपाली रुपियाँ झन्डै 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्युएचओले गरेको छ विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र अन्य साझदारहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 महिनासम्म इबोला नियन्त्रण प्रतिक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ अफ्रिकाका लागि डब्ल्युएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 सम्ममा 6,342 संक्रमित भएकामा उनीहरूमध्ये 3,072 ज्यान गएको छ कङ्गोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरेको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो फैलिएको इबोला प्रकोपको रूपमा परिचित भएको छ अब खेल खबर नेपाल भलिबल लिग एनभिएलमा आज पनि 2 खेल हुँदैछन् त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज हुने पहिलो खेलमा काठमाडौँ रेड्स र मधेस वारियर्स तथा दोस्रो खेलमा सगरमाथा स्म्यार्स र खप्तड फाल्कन्स बीच खेल हुनेछ काठमाडौँ र मधेस बीचको खेल दिउँसो 4 बजी तथा सगरमाथा र खप्तड बीच बेलुका 7 बजी हुनेछ यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी सुरुवात गरेका छन् एनबिएलमा 6 टोली सहभागी छन् नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज लिगको विजेताले 20 लाख रुपियाँ प्राप्त गर्नेछ यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार हो 4 बन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढीको 11 दिनमा आज 2 जीवितै उद्धार बाढीमा परेर ज्यान गुमाउनेको संख्या 1,344 पुग्यो 5,000 बेपत्ता प्रधानमन्त्री राहत कोषमा 11 अर्बभन्दा बढी सङ्कलन संयुक्त राष्ट्रसङ्घद्वारा 7.5 अर्ब सहयोगको आह्वान बाढी पहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्व तयारी कमजोर अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग 1 छाक पुग्ने मासुको 1700 तिर्दा 1 सिलिन्डर ग्यासको 2100 महँगो नभएको आयल निगमको तर्क कङ्गोमा इबोला नियन्त्रण योजना सुरु 6 महिने अभियानका लागि झन्डै 2 खर्ब रुपियाँ बराबरको आर्थिक कोष चाहिने र एनबिएलमा आज पनि 2 खेल हुँदैछ

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला।
4: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
5: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
4: विस्तृत जानकारीको लागि रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244, 98580812244।
6: Back to back, back to back.
7: In this song, on
6: stay tuned.

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
5: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
4: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
5: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
4: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
5: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
4: सम्पर्क नम्बर 98-84-20-697, 98-85-23-697 र 98-014-83-697।
6: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
7: In this song on Stay Tuned.

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: रंग बहार
3: बर्जर संगे उपहार है उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेंस
4: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 800 22।

हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरु खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु विकट चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु विकट चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
2: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
2: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
4: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-99।
6: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
7: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
6: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
7: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
8: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
9: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
10: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65+ HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।
11: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
12: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
11: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
12: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
11: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
12: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्स
2: अया कान दुखेर हैरान भइरहेछ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081530244 98580812244
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब
6: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा
3: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगंज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। BTE, CIC, RIC जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: यो कृष्ण सार FM
4: 94 मेगाहर्ज कृष्णसार जत्तिकै।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ
3: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ
4: प्रदान गरिने सेवाहरू
2: गर्भवती जाँच सेवा महिलाको तल्लो पेट दुख्ने समस्या पाठेघरमा मासु पलाएको समस्या यौनी चिलाउने समस्या गन्नाउने सेतोपानी बग्ने समस्या
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या निसन्तानपन सम्बन्धी समस्या महिनावारीमा गडबडी
2: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ
3: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल कोहलपुर 9 हवलदारपुर बाँके सम्पर्क फोन नम्बर 081 41 40 सम्पर्क फोन नम्बर 081 41 40 0

0: जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
1: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
0: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
3: बर्जर पेंस
5: वाओ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
6: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
5: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देउ न
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
5: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
7: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98 580 36 577 98 580 28 195 र 98 580 36 811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ
8: उच्च रक्तचाप उच्च कोलेस्ट्रल सुगर मधुमेह मुटु दुख्ने हिँड्दा छाती भारी हुने सास फेर्न गाह्रो हुने खुट्टा सुनिने शरीर सुनिने चक्कर लाग्ने बेहोस हुने हर्ट एट्याक हर्ट ब्लक मुटुको बाथरोग मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला
5: उपलब्ध सेवाहरू
8: इसिजी इको टिएमटी 24 घन्टे होल्टर एबिपिएम ब्लड प्रेसर सुगर कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म साँझ 4 बजेदेखि 7 बजेसम्म
8: सम्पर्क नम्बर 081-536-667 98-215-97-532 ठेगाना गणेशमान चोक भेरी अस्पताल जाने बाटो नेपालगञ्ज

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: नमस्ते दाई।
4: नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा,
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा,
6: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: यो कृष्णसार FM
9: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
1: डाक्टर भेट्ने समय: सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: रंग बहार, रंग बहार।
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
8: बर्जर पेन्स।
10: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
11: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
10: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
11: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाईटेक अपरेशन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्।
1: अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
10: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
10: सम्पर्क नम्बर 081535717।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

सूचना सूचना सूचना भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्य भरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइभेट लिमिटेड प्रधान कार्यालय नेपालगञ्ज बाँके। सम्पर्क फोन नम्बर 98580 27 8 82।

0: पाए हो।
1: हाम्रा विशेषताहरू
0: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
1: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
0: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
1: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
0: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
1: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
0: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
1: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
0: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
1: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
2: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
3: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
2: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
3: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
4: बिएस सिलाई मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मर्मत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2328 र 98-224-1472 र 98-224-5278।
5: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30%सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेपछि बाढीको 11 दिनमा आज 2 जीवितै उद्धार, 1344 शव भेटियो। बाढीको 11 दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै
2: पनौमा पनि अब पसेको मान्छेहरू 10 दिनपछि अब भेटिरहेछन्। अब अलिकति होप चाहिँ छ कि है,
3: अब छ जस्तै लाग्छ। सदाभर 11 दिनमा म आउँछु भनेर गएको मान्छे 11 दिनसम्म चाहिँ मैले उसको बाटो कुरेर बसेछु।
0: प्रधानमन्त्री राहत कोषमा 11 अर्बभन्दा बढी सङ्कलन, संयुक्त राष्ट्र सङ्घद्वारा 7.5 अर्ब सहयोगको आह्वान। भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत।
1: नुवाकोटको तादी नदीमा बेलीब्रिज निर्माण कार्य तीव्र, नागढुङ्गा मुगलिन खण्ड सडक खण्ड अन्तर्गत कृष्णभीरमा डाइभर्सन ट्र्याक खुल्यो, सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने।
0: कङ्गोमा इबोला नियन्त्रण योजना सुरु, 6 महिने अभियानका लागि झन्डै 2 खर्ब रुपियाँ बराबरको आर्थिक कोष चाहिने।
1: र एनभीएलमा अहिले काठमाडौँ र मधेसको खेल चल्दै, आजै बेलुका सगरमाथा र खप्तड खेल्ने।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशकभन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरीतर्फ 5 वर्षे बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बिई सिभिल, बिई इलेक्ट्रिकल, बिई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 0556421261 596617,
4: मोबाइल 98550-6076, 98550-6076, 98511-62594, 98510-5422।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
8: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा बाढी आएको एघारौं दिनमा आज दुईजनाको जीवितै उद्धार भएको छ। उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका नम्बर 10 भेत्रावतीमा रहेको आनन्द श्रेष्ठको चार तले घरको चौथो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्सपेक्टर सुमन विगतको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। घर बाढीले बगाएर केही तल पुर्याएको थियो। यस्तै 216 मेगावाटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट चार सुरुङबाट एकजना चिनिया नागरिकको जीवितै उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आज उद्धार गरेका दुवैजनाको काठमाडौँको छाउनीमा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। यसअघि हिजो अर्थात् बाढी आएको 10 दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो।
1: यसैबीच यही भदौ 10 गते भोटेकोशी हुँदै आएको बाढीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5,000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13,098 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ। रसुवा नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका पनि प्राधिकरणले जनाएको छ। यसैबीच भोटेकोशी बाढीपछि फेला परेका 1,344 मध्ये 1,030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरुष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 1,012 डिएनए नमुना सङ्कलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो।
0: रसुवामा गएको विनाशकारी बाढीको 11 दिनमा आज थप दुईजनाको जीवितै उद्धारपछि हजारौँ आफन्तको आँखामा आशाको किरण थपेको छ। यसअघि हिजो बाढी आएको 10 दिन माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट पनि दुईजनाको जीवितै उद्धार भयो। यसपल्ट खोज तथा उद्धार कार्यमा थप हौसला मिलेको छ। 11 दिनसम्म पनि यसरी जीवितै मानिसहरू भेटिनुले बेपत्ता झन्डै 5,000 परिवारका सदस्यहरूमा आफ्ना आफन्त पनि सकुशल भेटिन्छन् कि भन्ने आशा जगाएको छ। देशका अरू अस्पताल लगायत काठमाडौँका अस्पतालहरूमा आफन्तको खोजीमा पुगेकाहरूको घुइँचो अझै कायम छ र हरेक नयाँ उद्धारको खबरले यो भिडमा एउटा नयाँ आशा पलाएको छ।
1: बाढीको 11 दिनमा भइरहेको उद्धारका खबरहरूले काठमाडौँको शिक्षण अस्पताल परिसरमा आफन्त खोज्न आएकाहरूमा आशा जगाएको छ। आशावादी हुनेहरूको भिडमा हुनुहुन्छ अनुरूप कठायत। लोकन्थलीमा बस्ने अनुरूपकी 55 वर्षीय फुपू र 18 वर्षीय दिदी तीर्थयात्रामा बेलायतबाट आई भारत हुँदै नेपाल फर्काउनु भएको थियो। भदौ 10 गते बिहान टिमुरे नाका पार गरेको केही बेरमै बाढीले उहाँहरूलाई सम्पर्कविहीन बनायो। साथमा रहेका झन्डै 25-30 जनाको समूह समेत अझै भेटिएको छैन। आजसम्म पनि कुनै समाचार नआएकोमा चिन्तित अनुरूप आफ्नो फुपू र दिदी कतै सुरक्षित भागेर बसेको हुन सक्ने विश्वास गर्नुहुन्छ।
2: उहाँहरू कतै न कतै त मनमा त्यो हुनुहुन्छ जस्तो पनि लाग्दैछ। मलाई चाहिँ आउनुहुन्छ कि जस्तो पनि लाग्दैछ। कहीँ भाग्नु भयो कि बा, प्रे गरेर नै बसिरहेछु मैलेसम्म। अब जति गरी स्टार्टिङदेखि नै हामी यो लागि नै परिरहेको छौँ खोज्न पनि। यता टिचिङ हस्पिटलमा गयौँ, सुरुमा त्यहाँ सबहरू आएको छ भन्नुभयो नि त। त्यहाँ पनि गएर हेऱ्यौँ, यस्तो त्यो हेर्दाखेरि हो जस्तो लागेको थियो सब चाहिँ, तर होइन रहेछ। अब त्यत्रो टनलमा पनि अब पसेको मान्छेहरू 10 दिनपछि अब भेटिरहेछन्। अब अलिकति होप चाहिँ छ कि है भन्ने जस्तो पनि लागिरहेछ। अब हेरौँ पर्छ त्यो त। अब
1: सोलुखुम्बुको महाकुलुङकी विपना कुलुङको 26 वर्षीय भाइ भदौ 9 गते 55 जनाको ट्रेकिङ टोलीसँग तिब्बततर्फ जानुभएको थियो। 10 गते बिहान 8 बजेपछि नै सम्पर्कविहीन हुनुभयो। 11 दिनदेखि दिनरात ट्रमा सेन्टर र काठमाडौँका अस्पतालहरू धाउँदै फेसबुकमा नाम खोज्दै भौतारी रहनुभएकी विपना अझै पनि भाइ आउँछ भन्ने बाटो कुरेर बसिरहनु भएको छ।
4: उहाँलाई भाइ कतै सुरक्षित फसेको हुन सक्ने विश्वासले टिकाइराखेको छ।
3: मैले कति तिब्बतबाट आउनेहरूको पनि मैले फेसबुकमा हेरिरहेको छु, कसैको खोजखबर मैले नपाएर म त अहिले यसरी सबैतिर हस्पिटलतिर उसको सास नपाए पनि उसको कुनै लास त पाउला नि भन्ने उसले म हिँडिरहेको भाइ तुरो बाउ पनि छैन आमा पनि छैन म एउटा फुपु मेरो पनि आफ्नो कोही छैन अब त्यस्तो नराम्रो मैले थानेर कसरी उसको लागि म दाह संस्कार गर्ने अब छ जस्तै लाग्छ सदाभर 11 दिनमा म आउँछु भनेर गएको मान्छे 11 दिनसम्म चाहिँ मैले उसको बात कुरेर बसेछु।
4: बाढीको 11 दिनमा भइरहेका जीवितै उद्धारका खबरहरूले धादिङको धार्केबाट काठमाडौँको ट्रमा सेन्टरसम्म आइपुग्नु भएका मुक्ति मुडबरीमा पनि टुटेको आशालाई फेरि जोड्दैछ। लोड लिन रसुवा गएका 32 वर्षीय मामा जो होटेल र गाडी दुवै चलाउँदै परिवारको मियो हुनुहुन्थ्यो चिलिमे र भोटेकोसी खोलाको बीचमा रहेको सुरक्षित मानिएको ठाउँमा हुँदाहुँदै पनि बाढी आएकी समय ठ्याक्कै 9 बजे उहाँको फोनको अन्तिम लोकेसन बन्द भयो। अस्पताल र अरू ठाउँमा खोज्दै भौतारी रहेका मुक्तिलाई पनि मामा फर्किने अझै विश्वास छ।
9: मामा चाहिँ छ कि भन्ने कुरो छ, जङ्गल साइडमा त्यहाँ खोज्न गएको छैन के, चाँडै आउनु भन्ने मेरो अपेक्षा छ। अब सबले त्यही घर परिवारमा पनि आउँछ फर्किन्छ भन्ने आशा छ, त्यही हो जङ्गलतिर भएको छ भन्ने कुरो छ। अब त्यहाँनिर चाहिँ अलि पुऱ्याइदिनु पर्यो हेलीहरू।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सुन त अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65+ HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।
12: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
13: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
12: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
13: सम्पर्क 97051148 70।
12: सोफा हब नेपालगञ्ज,
13: विश्वासमा नम्बर 1,
12: क्वालिटीमा सबैभन्दा बेस्ट।
14: रंग बहार, रंग बहार।
15: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
14: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
15: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350+ आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
14: बर्जर पेंस।
16: यो कृष्ण सार FM
17: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढीको 11 दिनमा आज दुईजनाको जीवितै उद्धार, 1344 जनाको शव भेटियो। बाढीको 11 दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै लगायतका खबर प्रस्तुत गर्यौँ।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रममा बढ्दै गएको छ। नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 11,05,56,971 मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रुपियाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। नौवटा वाणिज्य बैङ्कमा 8,06,25,15,518 रुपियाँ र हिमालयन बैङ्क र लक्ष्मी सनराइज बैङ्कमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
0: यसैबीच संयुक्त राष्ट्रसङ्घले 4,96,00,000 अमेरिकी डलर अर्थात् 7,51,34,00,000 रुपियाँ बराबरको आपतकालीन सहयोग आह्वान गरेको छ। संयुक्त राष्ट्रसङ्घ र उसका मानवीय सहायता साझेदारहरूले भोटेकोशी बाढी प्रभावित 84,000 भन्दा बढीलाई जीवन रक्षाका लागि आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेका हुन्। सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा राहत प्रयासलाई सघाउन आह्वान गरेको रकमबाट प्रभावित समुदायलाई आकस्मिक नगद सहायता, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाई तथा संरक्षण सम्बन्धी सेवा उपलब्ध गराउन राष्ट्रसङ्घ र मातहतका निकायले 4 महिने सहायता योजना सार्वजनिक गरेका हुन्।
1: नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा रहेको तादी नदीमा एक्रो बेली ब्रिज निर्माण गरिरहेको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको 55 जनाको टोलीले 60 मिटर लामो, 5.5 मिटर चौडा र 50 टन भारवाहन क्षमताको एक्रोबेली ब्रिज निर्माण कार्य तीव्र रूपमा अघि बढाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम भइरहेको छ।
0: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सडक खण्डको कृष्णवीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढीले तलबाट जमिन कटान गरेपछि अघिल्लो हप्ता सडक भाँसिएको थियो। सडक भाँसिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम सुरु भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटिक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरूको रोहबरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाडी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माण प्रयोग हुने मेसिनले हिँड्ने सडक बनेको र ग्रेड मिलाउने, पानी व्यवस्थापन र भित्ता सुधार लगायतका काम पुरा गरेर बढीमा 1 हप्तामा गाडी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताउनुभयो। जटिल भूगोल र बाढीको जोखिमका कारण भाँसिएको सडकभन्दा माथि भित्तो काटेर ट्र्याक बनाइएको छ, जहाँ तत्काल कालोपत्र नगरी ग्राभेल गरेर दुईतर्फी गाडी चलाउने योजना रहेको छ। बाढीले कृष्णवीर परेवा भीर सहितका विभिन्न ठाउँको सडक कटान गरी बगाएको थियो, जसका कारण पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गाडीहरूलाई कान्ति राजमार्ग र त्रिभुवन राजपथतर्फ डाइभर्ट गरिएको छ।
1: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीमा परिज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25,00,000 रुपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले राहतको निर्णय सहित मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने, नेपाल एपिएफ स्कुलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय पनि गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेकोशी बाढीका कारण ज्यान गएमा राहत स्वरूप प्रति व्यक्ति 1,00,000 रुपियाँ तत्काल उपलब्ध गराउने तथा बाढीबाट ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक समेत निर्माण गर्ने भएको छ। बाढीमा परि सशस्त्र प्रहरीका 13 जना सम्पर्कविहीन भएका छन्।
0: यसैबीच भोटेकोशी बाढीले मुख्य प्रभावित रसुवामा जनधनको ठूलो क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढीमा परेर रसुवामा मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना विदेशी पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैङ्क तथा वित्तीय संस्थाका 26 जना कर्मचारी, 79 जना सरकारी कर्मचारी, 13 जना सशस्त्र प्रहरी, 28 जना नेपाल प्रहरी र 27 नेपाली सेनाका कर्मचारी हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1500 निजी घरमा क्षति पुगेको छ। यस्तै 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैङ्क तथा वित्तीय संस्था, 1 पेट्रोल पम्पमा पनि क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो। बाढीले रसुवामा 41 किलोमिटर सडक, 6 पक्की पुल, 8 बेलीब्रिज र 10 झोलुङ्गी पुल बगाएको छ। बाढीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजना पनि पूर्ण रूपमा क्षति भएका छन्।
1: रसुवा बाढीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको बाढी पहिरो पछिको आर्थिक तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती विषयकै कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार कर्मी माधव तिमेल सिन्हाले सरकारको फितलो पूर्व तयारीका कारण उपभोक्ता मारमा परेको बताउनुभयो। बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको उहाँको आरोप छ। विशेष गरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुला गर्नुपर्ने उहाँले बताउनुभयो। सडक अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाइएका हल्लाको भ्रममा नपर्न आग्रह गर्दै उहाँले सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल, चामल, तरकारी र फलफुल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने बताउनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नमस्ते दाई।
3: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
2: विदेश नाटकको दाई प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
3: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
4: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
5: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
6: हाम्रा विशेषताहरू:
5: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
6: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
5: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
6: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
5: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
6: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
5: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
6: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
0: प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कास्कीको माछापुस्रे गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा 2 कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाखरीबास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका 1 27 किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार दुवैजनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। घटनामा इलाम घर भएका 32 भक्तबहादुर मगर घाइते हुनुभएको छ। बिहान 11 जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला पहिरो खसेको थियो। सुपर सेती जलविद्युत आयोजना कास्कीको माछापुस्री गाउँपालिकामा निर्माणाधीन 24 मेगावाट क्षमताको आयोजना हो।
0: भोटेकोशी नदीमा आएको बाढीमा हराएका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले नुवाकोटको बिदुरमा डिएनए नमुना सङ्कलन केन्द्र स्थापना गरेको छ। यसअघि नमुना दिन काठमाडौँ धाउनुपर्ने बाध्यता रहेकामा बाढी प्रभावित क्षेत्रका पीडित परिवारको सहजताका लागि बिदुरमै यो सेवा सुरु गरेको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो।
1: पर्सा राष्ट्रिय निकुञ्जमा सञ्चालित बाघ मित्र अभियान मानव र बाघ बीचको सह अस्तित्व कायम गराउन प्रभावकारी बन्दै गएको निकुञ्जले दावी गरेको छ। अभियानको उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे निकुञ्जमा आयोजित सरोकारवालाको कार्यशालामा मानव सुरक्षा, जोखिम पहिचान र समुदायको सहभागितालाई थप मजबुत बनाउनु पर्नेमा जोड दिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड क्याट्स मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् 2022 41 वयस्क बाघ रहेकामा सन् 2026 यो सङ्ख्या बढेर 71 पुगेको छ। कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको संख्या वृद्धि हुनु मात्र सफलता नभई निकुञ्ज आसपासका समुदायको सुरक्षा र सकारात्मक सहभागिता उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो।
0: मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर 1 टुकुचे गाउँ कालीगण्डकी नदीको कटानका कारण पहिरोको उच्च जोखिममा परेको छ। गैराति परेको वर्षासँगै कालीगण्डकीमा पानीको बहाव बढ्दा तटबन्ध र तारजालीको पर्खाल भत्काएर नदी गाउँतर्फ पसेको छ। बाढीका कारण स्थानीय स्याउ भण्डारण गर्ने चिस्यान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्यापले बनाएको फोहोर सङ्कलन पूर्वधार डुबान्न परेका छन्। नदीले धार परिवर्तन गर्दा किनारमा रहेका झण्डै 1,000 स्याउका बोट नष्ट भइसकेका छन्। वडाध्यक्ष सुरेश थकालीका अनुसार भदौ महिनामा मात्रै नदीले 4 पटक धार परिवर्तन गरी कटान गरिसकेको छ। कटान नरोकिए टुकुचेमा 30 घरसहित ऐतिहासिक गुम्बा र सम्पदा जोखिममा पर्नेछन्। थसाङ गाउँपालिका र स्थानीय बासिन्दाले 4 डोजर तथा तारजाली प्रयोग गरी नदी नियन्त्रणको प्रयास गरिरहे पनि त्यो पर्याप्त भएको छैन। घेग्रान र लेदोका कारण नदीको सतह बढ्दै गएकाले गाउँ जोगाउन स्थायी पूर्वधार निर्माण गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ।
1: आज मानव बेचबिखन तथा असार पसार विरुद्धको 20 राष्ट्रिय दिवस मनाइँदैछ। सारको 11 शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सारको महासन्धि 2002 नेपालको संसदले 2063 साल भदौ 20 गते अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष आजका दिन यो दिवस मनाउने गरिन्छ। यस वर्षको नारा प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने रहेको छ। दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सन्देश मार्फत मानव बेचबिखन तथा असार पसार मुक्त समाज निर्माणका लागि सङ्घ प्रदेश र पालिका सहित सबै सरकारवाला बीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ। यस्तै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा असार पसार मुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनु भएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। लोकतान्त्रिक गणतन्त्र कङ्गो र यसका साझेदारहरूले इबोला प्रकोपको विरुद्धका प्रयासहरू तीव्र पार्न 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना सुरु गरेका छन्। अभियानका लागि 1,30,00,000,000 अमेरिकी डलर अर्थात् नेपाली रुपियाँ झण्डै 2,00,000,000,000 बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्लुएचओले गरेको छ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ, अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र अन्य साझेदारहरूको सहयोगमा सञ्चालित योजनाले आउँदो 6 इबोला नियन्त्रण प्रक्रियाका परिचालन मार्गदर्शनको रूपमा काम गर्ने उद्देश्य राखेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अफ्रिकाका लागि डब्लुएचओको क्षेत्रीय कार्यालयका अनुसार इबोलाबाट सेप्टेम्बर 2 6,342 संक्रमित भएका छन्। उनीहरूमध्ये 3,072 ज्यान गएको छ। कङ्गोमा गएको मे महिनामा आधिकारिक रूपमा घोषणा गरिएको इबोला प्रकोप अहिलेसम्म रेकर्ड गरेको सबैभन्दा ठूलो र छिटो फैलिएको इबोला प्रकोपको रूपमा परिचित रहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल लिग एनबिएलमा काठमाडौँ रेड्सले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको खेलमा काठमाडौँले मधेस वारियर्सलाई 3-2 सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार 2 26-24 र 25-17 जितेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल 5 सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाडौँ ले 16-14 जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यो सँगै मधेसले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा हिजो सगरमाथा स्मासर्ससँग पराजित भएको थियो। आजको दोस्रो खेलमा सगरमाथा स्मासर्स र खप्तड फाल्कन्स बीच बेलुका 7 प्रतिस्पर्धा हुनेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा सगरमाथाले मधेसलाई हराउँदै तथा अर्को खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई 3-1 सेटमा हराउँदै विजयी सुरुवात गरेका छन्। एनबिएलमा 6 टोली सहभागी छन्। नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले 20,00,000 रुपियाँ प्राप्त गर्नेछन्। यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार रकम हो।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेकोसी बाढीको 11 दिनमा आज 2 जीवितै उद्धार, 1,344 जनाको शव भेटियो। बाढीको 11 दिनमा पनि जीवितै उद्धारका खबरले आफन्तको आशा फेरि जाग्दै।
0: प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढी संकलन, संयुक्त राष्ट्रसङ्घद्वारा 7.5 अर्ब सहयोगको आह्वान। भोटेकोसी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका जब परिवारलाई 25,00,000 राहत।
1: नुवाकोटको तादी नदीमा बेली ब्रिज निर्माण कार्य तीव्र, नागढुङ्गा मुगलिन सडक खण्ड अन्तर्गत कृष्णभीरमा वर्षन ट्र्याक खुल्यो, सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने।
0: कङ्गोमा इबोला नियन्त्रण योजना सुरु, 6 महिने अभियानका लागि झन्डै 2 खर्ब रुपियाँ बराबरको आर्थिक कोष चाहिने।
1: र एनबिएलमा मधेसको लगातार 2 हार, आजै बेलुका सगरमाथा र खप्तड खेल्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
2: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
3: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाउ।
4: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बेका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
5: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
4: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
6: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-00।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
6: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
5: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
6: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
5: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
6: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
7: उपरोक्त विषयमा हाल यातायात व्यवस्था कार्यालय बाँकेले भाडा सवारी साधनहरूका अन्तर्प्रदेशीय रुट पर्मिट जारी नगरेको हुँदा यातायात व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको अवस्थामा सवारी परीक्षण कार्यालय बुटवल रूपन्देहीले सो समस्यालाई सहजीकरण गर्नका लागि यही मिति 2083 भाद्र 22, 23 र 24 गते अन्तर्प्रदेशीय रुट पर्मिट र जाँच पास उपलब्ध गराउने गरी नेपालगञ्ज कोहलपुर बस पार्कमा घुम्ती शिविर सञ्चालन गर्ने भएकाले सेवा लिनका लागि सम्बन्धित सम्पूर्ण गाडी व्यवसायी तथा गाडी स्टाफलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ।
4: गाडीको सम्पूर्ण कागजातहरू, ब्लू बुक, जाँच पास, बिमा पोलिसी सक्कल हुनुपर्नेछ।
7: फेरी बस व्यवसाय प्रणाली, प्रधान कार्यालय, नेपालगञ्ज, बाँके।
3: मोबाइल नम्बर 98-85-26-722।
8: यो कृष्ण सार FM
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पुनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वा अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98161469।
6: मन पर्यो त पर्यो, पर्यो
7: जब से तुमको देखा है।
8: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु विकास चोक,
6: सिंगापुर होलसेल,
9: नेपालगञ्ज सेतु विकास चोक, नामै काफी, क्या दामी।
6: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
9: मन पर्यो त पर्यो, पर्यो
8: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
9: सिङ्गापुर होलसेल सेतु विकास चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु विकास चोक। फोन 97065992945, 98286650।

0: सीआईएनको साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढीको 11 दिनमा दुईजनाको सकुशल उद्धार। मृत्यु हुनेको संख्या 1331 पुग्यो। 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै उपचारपछि फर्कने पनि बढ्दै
1: धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13101 जना रहेको छ।
0: बाढी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात। राहत र उद्धार कोषमा 11 अर्ब भन्दा धेरै रकम जम्मा। स्थानीय प्रशासन राहत वितरणमा केन्द्रित।
2: ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना, त्यहाँको प्राविधिक टिम लागिरहेको अवस्था छ।
0: सुरुङभित्रको खोज तथा उद्धारका लागि स्विजरल्यान्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण। भोलि पनि परिवारभिर सडक खण्ड पूर्ण अवरुद्ध रहने, राति ठूलो पानी पर्ने सम्भावना कम।
3: क्षेत्र जुन भोटेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रसवासी र त्यस्तो ठुलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
0: र एनभीएलमा मधेसको दोस्रो हार, काठमाडौँको विजयी सुरुवात।

0: एफओ मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: कल्पमा नयाँ नगर बनाउन सरकारले स्थानीय तहका प्रतिनिधि, सरोकारवाला, प्रभावितलाई समेत विश्वासमा लिएर कार्ययोजना तथा संयन्त्र निर्माण गर्नु आवश्यक छ। यस्ता बाढी फेरि पनि आउने जोखिम भएकाले अब बगरमा अर्को बस्ती निर्माणका लागि कसैले पनि प्रोत्साहन नगरौं। नदी खोलालाई आफ्नै बाटोमा बग्न दिने हो भने जनधनको क्षति हुनेबाट बच्ने अवस्था आउँछ। अब खबर सन्तोषी रावलबाट।
2: रसुवा भोटेकोसी बाढीको एघारौं दिनमा आज पनि दुईजनाको सकुशल उद्धार भएको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको 225 मिटर सुरुङभित्रबाट नेपाली सेना र गैर सैनिक विज्ञ सहितको संयुक्त उद्धार टोलीले लुहा इटावो नाम गरेका एकजना नागरिकको जीवितै उद्धार गरेको हो। नुवाकोटको भेत्रावतीमा बाढीले पुरिएको एउटा घरबाट बाढी गएको 11 दिनपछि 60 वर्षीय चण्डिका श्रेष्ठको पनि आजै जीवितै उद्धार गरिएको छ। खोज तथा उद्धार अभियानका क्रममा घरभित्रबाट आवाज सुनेपछि सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकले बताउनुभयो।
3: आनन्द श्रेष्ठ भनेको चाहिँ घरबाट घर चातलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ। थोरै पार्ट मात्रै देखिएको छ र यो पार्टबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्छाउँदै यो जस्ताहरू यो मठ हिलोहरू पन्छाउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो। त्यसपछि हामीले यहाँ आएर हेरेपछि झ्यालबाट पस्यौँ र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो। त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रुमभन्दा भित्रपट्टिको रुममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाऊ बचाऊ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यु गरेर अहिले काठमाडौँ पठाएको छ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या 1331 पुगेको छ। रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 र चितवनमा 360 जनाको शव भेटिएको हो। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसी
4: भनेको अहिलेसम्म 1331 जनाको चाहिँ सब फेला परेको छ। अहिले पनि करिब 5000 मान्छे चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। सर्च रेस्क्यु टिमले चाहिँ त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनेलहरूमा हाइड्रो पावरको टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ। त्यसै गरेर अब जति मानवीय क्षति भएको थियो त्यो क्षतिमध्ये जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 5,929 जना चाहिँ घाइते हुनुहुन्थ्यो, उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13,101 जना रहेको छ।
2: प्राधिकरणका अनुसार हालसम्म 13,101 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले 4,162, नेपाल प्रहरीले 4,066 र सशस्त्र प्रहरी बलले 4,871 जनाको उद्धार गरेका छन्। रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,952 जना प्रभावित बसिरहेका छन्। बाढी प्रभावित क्षेत्रमा खाद्य तथा गैर खाद्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणले जनाएको छ। काठमाडौँ हुँदै 53 ट्रक र 32 बोलेरो मार्फत राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत विभिन्न क्षेत्रमा राहत सामग्री पुर्याइएको छ। राहत वितरणका लागि नुवाकोट र रसुवा जिल्लामा विभिन्न समिति गठन गरिएको छ। सीआईएनसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,
5: यो जिल्लाले नुवाकोट र रसुवा दुवैतिर वितरण गर्नुपर्ने अवस्था छ। त्यसको लागि हामीले विभिन्न 5 टिमहरू गठन गरेका छौँ। त्यसमा चाहिँ उपसचिवको सुपरभिजनमा जिल्ला प्रशासनको अफिसर, सुब्बाहरू, त्यस्तै पालिकाको प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरू, प्रदेशका कर्मचारीहरू सहको 5 टिम छ र त्यसले चाहिँ
2: रसुवा जिल्लामा पनि राहत संकलन तथा वितरण व्यवस्थित बनाएको स्थानीय प्रशासनको दावी छ। बाढी प्रभावित क्षेत्रमा हाल 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजूद रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी हालसम्ममा 11,05 करोड़ भन्दा धेरै रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ। 9 वाणिज्य बैंकमा 8,06 करोड़ भन्दा धेरै र हिमालय बैंक अनि लक्ष्मी सनराइज बैंकको डलर खातामा थप 1,98,00,000 भन्दा धेरै रकम जम्मा भएको जानकारी दिएको छ। जलविद्युत आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यमा थप प्रभावकारी बनाउन स्विजरल्याण्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। प्राप्त ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ। स्विजरल्याण्डको चर्चित ड्रोन निर्माता कम्पनी फ्लाइबिलिटीले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ। मानिस प्रवेश गर्न कठिन हुने अध्यारा साँगुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिङ सडक खण्डको कृष्ण भीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। भदौ 10 गतेको बाढीले तलबाट जमिन काटान गरेपछि अघिल्लो हप्ता सडक भाँचिएको थियो। सडक भाँचिएको ठाउँमा हिजोदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक सडक विभागका प्रतिनिधि र विज्ञहरूको रहबरमा डाइभर्सन ट्र्याक खुलाइएका हुन्। व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार भाँचिएको सडकको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाडी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने बाटो बनेको र ग्रेड मिलाउने पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बढीमा 1 हप्ताको गाडी सञ्चालन गर्ने तयारी रहेको छ। जटिल भूगोल र बाढीको जोखिमका कारण भाँसिएको सडकभन्दा माथि पहिलेकै बाटो काटेर ट्र्याक बनाइएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिनुभयो।
6: माथिदेखि नै चर्केको हुँदाखेरि चाहिँ त्यो अध्ययन गर्न पनि अलिकति समय लाग्यो र त्यो अध्ययन गरे पश्चात अहिले चाहिँ अब त्यो बाटो खुलाउनको लागि माथिपट्टिबाट करिब त्यो साबिकको बाटोको 70-80 मिटर माथिबाट ट्र्याक खोलेर अहिले त्यो ट्र्याक खोलेर बाटो खोल्ने काम भइरहेको छ र यसको लागि चाहिँ अब त्यहाँको परियोजना त्यहाँको चाहिँ प्राविधिक टिम लागिरहेको अवस्था छ।
2: भुटेकोसी बाढीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढीमा परेर रसुवाका मात्रै 1,365 जना मानिस सम्पर्कविहीन भएका छन्। यस्तै कामको सिलसिलामा वा घुम्न पुगेका 1,160 अन्य जिल्लाका नागरिक र 264 जना पर्यटक पनि सम्पर्कविहीन भएका छन्। यसै गरी बैंक तथा वित्तीय संस्थाका 26 जना कर्मचारी 69 जना सरकारी कर्मचारी 13 सशस्त्र प्रहरी 28 जना नेपाल प्रहरी 27 नेपाली सेना हराएका रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्वा प्रसाद अधिकारीले जानकारी दिनुभयो। कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार 1,500 वटा निजी घरमा क्षति पुगेको छ। यस्तै 28 वटा सरकारी र सार्वजनिक भवन 8 सामुदायिक र 3 निजी विद्यालय 14 वटा बैंक तथा वित्तीय संस्था 1 पेट्रोल पम्पमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ। कास्कीको माछापर्सी गाउँपालिका वडा नम्बर 1 सादलमा रहेको निर्माणधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा पहिरो खस्दा 2 जना कामदारको ज्यान गएको छ। ज्यान गुमाउनेमा धनकुटाको पाक्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलास गढी गाउँपालिका 1 का 27 वर्षीय किसान राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कासीका अनुसार अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवाङका अनुसार 2 जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। बाढी प्रभावित क्षेत्रमा तत्काल ठूलो वर्षा नहुने मौसम विभागले जनाएको छ। विभागका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका 1-2 स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो।
7: देशभरि अहिले अम्चीदेखि सामान्य बादल लागेको अवस्था छ, त्यस्तो ठुलो बर्सात चाहिँ छैन अहिले चाहिँ। विशेष गरेर यस्तो पश्चिमका मैनगर होइन जडेलधुरा यो बैतडी यो एरियामा वर्षा भइरहेको छ, त्यस्तै काठमाडौँ उपत्यकाको केही स्थानमा पनि वर्षा भइरहेको छ। ठुलो भारी वर्षा हुने खालको देखिँदैन जहाँसम्म यो भारी क्षेत्र जुन भोटेपछि त्यहाँ चाहिँ अघिसम्म अलिअलि हल्का वर्षा भएको छ त्यो रसवासी र त्यस्तो ठुलो वर्षा त्यस्तो खालको चाहिँ छैन।
2: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा काठमाडौँ रेड्सले विजय शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबडलमा आज भएको खेलमा काठमाडौँले मधेस वारियर्सलाई 3-2 को सेटमा पराजित गरेको हो। काठमाडौँले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार दुई सेट 26-24 र 25-17 जितेको थियो।

0: महिनावारी सरसफाइमा ध्यान दिनुपर्ने कुरा,
1: आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपडा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो।
0: बाढीको विपद अपनाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिका जानकारी सहितको विशेष सामग्री र सुवाको भटेकोशी बाढीपछि नुवाकोटका बालबालिका र किशोर किशोरीको सुरक्षा कसरी भइरहेको छ कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
3: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
2: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
4: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
5: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
6: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
7: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
6: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
7: सम्पर्क 97-05-11-48-70।
6: सोफा हब नेपालगञ्ज,
7: विश्वासमा नम्बर 1,
6: क्वालिटीमा सबैभन्दा बेस्ट।
0: आइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
8: बाढीपछि आश्रयस्थलमा बस्दा महिनावारीका बेलामा अझ बढी चनाको हुनुपर्ने स्वास्थ्य कर्मीहरूले बताएका छन्। कम्तीमा 4-4 घण्टामा कपडा वा प्याड परिवर्तन गर्न स्वास्थ्य कर्मीहरूको सुझाव छ। जनस्वास्थ्यविद इशु श्रेष्ठ:
1: सर्वप्रथम तपाईँहरूले ध्यानमा दिनुपर्ने कुरा भनेको चाहिँ सरसफाइ हो। सरसफाइ भन्नाले चाहिँ हात धुने अनि साथसाथै आफूले प्रयोग गरेको जुन महिनावारीमा प्रयोग गरेको कपडा हुन्छ या प्याड हुन्छ या अन्डरवेयर हुन्छ त्यसलाई चाहिँ राम्रोसँगले सफा गर्नु पर्यो। सफा गर्दाखेरि पनि तपाईँसँग यदि सफा गर्ने सामग्री छैन, जस्तै साबुन छैन, डिटोल छैन भने खरानीले मात्र भए पनि राम्रोसँगले धोएर सफा गरेर मजाले निचोरेर खिया नलागेको ठाउँमा, एकदमै राम्रोसँगले घाम लागेको ठाउँमा चाहिँ तपाईँले त्यो सुकाउन सक्नुहुन्छ। कहिलेकाहीँ चाहिँ लजाएर यस्तो ठाउँमा पुरुष बेसी भएको कारणले गर्दाखेरि घाममा सुकाउनु पर्ने कुरालाई घाममा सुकाउनु भएन, खिया लागेको ठाउँमा सुकाउनु भयो, 4-4 घन्टामा तपाईँले कपडा या प्याड चेन्ज गर्नुपर्नेछ, चेन्ज गर्नु भएन भने चाहिँ तपाईँलाई कस्तो कस्तो समस्या हुन्छ भन्दाखेरि, एक सुरुमा हुने भनेको ऱ्यासेस हुन्छ। ऱ्यासेस भनेको तल चिलाउने, पोल्ने, बिजाउने हुन्छ। साथसाथै अब महिनावारी भइसकेर ब्लिडिङ कम भइसक्यो, रगत आउन बन्द भएपछि चाहिँ तपाईँलाई सेतो पानी बग्ने समस्या हुनसक्छ, एकदम अत्याधिक मात्रामा चिलाउने। तपाईँहरूले त्यहाँको नजिकैको स्वास्थ्य कर्मीलाई यस्तो भइरहेको छ है, यो भनेको के हो, यसलाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ या यसको उपचार के छ भनेर चाहिँ औषधि पनि उपचार पनि गर्न सक्नुहुन्छ।
8: आश्रयस्थलमा महिनावारी हुँदा प्रयोग गरेको कपडा वा प्याड राम्रोसँग धोएर मजाले निचरेर राम्रो घाम लागेको ठाउँमा सुकाएर पुनः प्रयोग गर्न सकिने सुझाव दिँदै हुनुहुन्थ्यो जनस्वास्थ्यविद इशु श्रेष्ठ। नुवाकोट जिल्लाको आश्रयस्थलमा बसिरहनुभएका बाढी प्रभावितका लागि परिचय पत्र वितरण थालिएको छ। यो परिचय पत्रले आश्रयस्थलमा बसेको व्यक्तिको विवरण पत्ता लगाउन सजिलो हुनेछ। त्यस्तै राहत सामग्री लिन अस्थायी र स्थायी बसोबासका लागि सरकारले भविष्यमा गर्ने सहयोगका लागि समेत सजिलो हुने बताइएको छ। एकैछिन सुनौ नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीसँगको यो कुराकानी।
9: को मानिस हो, कुन ओडाको, कहाँको, उहाँहरूको एउटा आइडेन्टिटी चाहिन्छ भविष्यमा, जस्तो अस्थायी बसोबासको लागि, स्थायी बसोबासको लागि, र उहाँहरू कुन जिल्लाको अथवा कुन पालिकाको हो भन्ने एउटा पहिचान पनि चाहिने भएको हुनाले सम्बन्धित कतिपय वडाहरूले चाहिँ त्यो एउटा अस्थायी किसिमको कालहरू फलानु सेन्टरमा बसेको नाम यो भएको ठेगाना यो भएको यो ठाउँको भन्ने एउटा मोटामोटी एउटा कार्ड चाहिँ कुनै कुनै वडाले चाहिँ सुरु पनि गर्नुभएको होल्डिङ सेन्टर बस्ने त्यहाँ चाहिँ वडाको कर्मचारी आफै गएर सबैलाई चाहिँ उनीहरूको विवरणहरू सङ्कलन गरेर त्यहाँ कार्ड दिने त्यस्तो प्रावधानको सामान्यतया उसको पहिचान पनि होस् र कुन ठाउँको हो कुन जिल्लाको हो त्यो राजका कुराहरू बिचमा एउटा पहिचान राख्ने अभिलेख राख्ने प्रयोजनको लागि पनि हो त्यो कार्ड पर्याप्त मात्रामा राहत भएको कारणले पनि अब त्यो बाढीबाट पीडित भएको अथवा अशक्त अथवा असहाय अथवा आफूले बिहान बेलुकी खाने प्रबन्ध गर्न नसक्ने त्यस्तो अप्ठ्यारो स्थितिमा यदि कोही पर्नुभएको छ भने वडा अध्यक्षको सिफारिस अथवा वडा अध्यक्षको एउटा मौखिक जानकारी त्यो राहत वितरण गर्ने ठाउँमा भयो भने कति आइटम कतिजनालाई दिनुपर्ने हो भन्ने जानकारी भयो भने राहत वितरण गर्ने स्थानमा उहाँ व्यक्ति नै आएर पनि राहत लिन गरी एउटा हिजो मात्रै मैले एउटा सूचना जारी गरेको छु जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट र त्यसबाट के हुन्छ भने बाढी पीडित मात्रै नभएर कुनै पनि कारणले अशक्त होस् असहाय होस् अथवा खाने नै समस्या त्यस्तो परेको यदि कोही हुनुहुन्छ भने राहत लिन सक्नुहुन्छ भन्ने एउटा सूचना जारी गरेका छौँ त्यो अनुसार त्यस्तो व्यवस्था गरेका छौँ हामीले
8: तपाईँले पनि आश्रय स्थलमा खटिएका कर्मचारी वा वडा अध्यक्षलाई परिचय पत्रका लागि नाम टिपाउन सक्नुहुनेछ नाम टिपाउन वडा कार्यालय नगरपालिका जानु पर्दैन तपाईँलाई विपदपछिको तत्काल उद्धार र विभिन्न समस्या परेको छ भने पैसा नलाग्ने नम्बर 1234 फोन गर्न सक्नुहुन्छ बाढीपछि तपाईँ अनि छिमेकी कसरी बसिरहनु भएको छ पक्कै पनि अहिले धेरैजना सँगै हुनुहुन्छ होला मनोचिकित्सकहरूका अनुसार आश्रयस्थलमा बस्दा पनि सकेसम्म निदाउने प्रयास गर्नुपर्छ अनि उमेर र क्षमता अनुसार बिहानको व्यायाम गर्दा शरीरलाई धेरै फाइदा पुग्छ मनोचिकित्सक डाक्टर सुरज तिवारी
10: निन्द्रा चाहिँ पर्याप्त लिनुपर्ने हुन्छ रातिको निन्द्रा 10-11 बजेदेखि लिएर 5-6 बजेसम्मको चाहिँ समयमा 7-8 घन्टा निन्द्रा चाहिँ पुरा गर्ने हिसाबले चाहिँ सुनिश्चित गर्नु पर्यो अब आश्रय स्थलमा अब ठ्याक्कै त्यस्तो व्यवस्था भएको छ छैन सबै ठाउँमा नहुन पनि सक्छ अरे तर चाहिँ हामीले चाहिँ त्यो चाहिँ ख्याल गर्नु पर्यो निन्द्राको त्यसले चाहिँ हाम्रो सामान्य तनाव मात्र होइन हामीहरूलाई मानसिक रूपले स्वस्थ राख्नको लागि तनाव न्यूनीकरण गर्नको लागि पीडा न्यूनीकरण गर्नको लागि हाम्रो शारीरिक थकान मात्र होइन कि हाम्रो मानसिक स्वास्थ्यको लाई ऊर्जा प्रदान गर्ने काम पनि गर्दछ होइन त्यसले गर्दा निन्द्रा चाहिँ एकदम महत्त्वपूर्ण छ अर्को चाहिँ अब कतिपय व्यक्तिले चाहिँ अब फेरि शोक पीडा तनाव होइन यो सबै कुराहरू सहन नसकेर यसलाई झेल्नको लागि जस्तो लागु पदार्थको प्रयोग गर्ने या त जाँड रक्सीको प्रयोग गर्ने त्यसले चाहिँ एकछिन चाहिँ भुलिए जस्तो हुन्छ होइन एकछिन चाहिँ त्यो घटना विस्मृत भए जस्तो हुन्छ तर त्यसले चाहिँ दीर्घकालीन रूपमा फाइदा गर्दै उल्टो जाँड रक्सी तथा अन्य लागु पदार्थको फेरि कुलत पर्ने समान हुन्छ त्यो चाहिँ गर्नु भएन अर्को चाहिँ व्यायामको कुरा जुन चाहिँ हामीलाई लाग्दछ व्यायाम भनेको शरीरको लागि मात्रै हो तर शरीरको लागि मात्रै हो व्यायामले चाहिँ हाम्रो शरीरमा रक्त सञ्चालन हाम्रो शरीरमा जुन प्राणवायु अक्सिजनको सञ्चालन हाम्रो शरीरमा भएका र मस्तिष्कमा पनि भएका चाहिँ जुन बाहिर निष्कासन हुनुपर्ने पदार्थहरू त्यो चाहिँ निष्कासन हुन्छ र अर्को चाहिँ हाम्रो शरीरमा चाहिँ राम्रो हर्मोन्सहरू उत्पादन हुनको लागि त्यसले चाहिँ मद्दत गर्दछ त्यसले गर्दा चाहिँ व्यायाम चाहिँ एकदम जरुरी छ खास गरी बिहानको व्यायामले चाहिँ शारीरिक स्वास्थ्य मात्र होइन मानसिक रूपले स्वस्थ राख्न पनि मद्दत गर्दछ
8: यस्तो बेला सकेसम्म समूहमा बसेको राम्रो समूहमा बस्दा पनि एकले अर्कालाई परेको समस्याका बारेमा मन खोलेर कुराकानी गर्न चिकित्सकहरूको सुझाव छ
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ बाढी लगायतका विपद पछि अभिभावकको जिम्मेवारी
11: समयमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन उहाँको बुवासँग पहिले चिन्जान पनि थियो होइन उहाँ हुनुहुन्छ भन्ने थाहा छ त्यसको जानकारी मैले परिषदलाई पनि जानकारी गराएको छौँ होइन
0: सरकारवाला निकायका प्रतिनिधिबीच समन्वय महत्वपूर्ण विशेष कुराकानी बाँकी नै छ सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
12: रंग बहार बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
13: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्

0: सेवाहरू न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
1: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
2: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443979000।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज शनिवारीय विशेषको पालो हो, तर भटेकोशी बाढीपछि बालबालिका र किशोर किशोरीको सुरक्षाको कुरा। बाढीपछि सरोकारवाला निकायदेखि प्रभावितसम्मको ध्यान राहत संकलन र वितरणमा छ। यस प्रकारका विपदपछि बालबालिका तथा किशोर किशोरीमा प्रलोभन, बेचबिखन र दुर्व्यवहारको जोखिम पनि हुन्छ। नुवाकोटको विदुर नगरपालिकाका बाल कल्याण अधिकारी सुस्मिता पोखरेलसँग देवीघाटको होल्डिङ सेन्टरमा पुगेर हामीले कुराकानी गरेका छौँ।
2: अहिले चाहिँ हामीले बालबालिका कहाँ कहाँ कुन कुन होल्डिङ सेन्टरमा आमा बाबु बहिन बालबालिका हुनुहुन्छ, कसको चाहिँ बाउ आमा हुनुहुन्न, यस्तो बेलामा चाहिँ झन् बदमास मान्छे हुन्छ नि, जसले चाहिँ अब कसरी बच्चाहरूलाई मिसयुज गर्न सकिन्छ भनेर एकदम यस्तो पर्खाइमा हुनुहुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले होल्डिङ सेन्टरमा गएर कहाँ कस्तो बच्चा हुन्छ भने त्यस्तो लिस्टिङ गरिरहेछौँ। अनि राष्ट्रिय बाल अधिकार परिषदले पनि कोअर्डिनेसन गरिरहनु भएको छ, उहाँले पनि त्यस्तो बच्चा सर्वे गरेर क्विक अब त्यस्तो बच्चाहरूलाई हामीले कतै ट्रान्सफर गर्नु पऱ्यो, चाहे पुनर्स्थापना गर्नु पऱ्यो भने हामीले सर्वे गर्छौँ भनेर पनि हामीलाई उहाँबाट खबर गरिरहनु भएको छ। अनि अहिले नोटिस पनि जारी गरेको छ मैले तथा बालबालिकाले अब बाल कल्याण अधिकारीकै थ्रुबाट त्यस्तो बच्चाहरूलाई लाने भनेर नोटिस पनि जारी गर्नुभएको छ। त्यही भएर हामीले हाम्रो साथी हामी सबैजना जसको अब जो चाहिँ अब स्टेबल छौँ होइन, जो चाहिँ अब कतिजना साथीहरू चाहिँ पारिपट्टि नै हुनुहुन्छ, उहाँहरू यहाँ आउनै सक्नु भएको छैन, उहाँहरू आफै मेन्टली प्रेसरमा हुनुहुन्छ, हामी पनि मेन्टली प्रेसरमै छौँ। अब 10 गते पनि हामीलाई यस्तो तनाव, म पनि एउटा बच्चाको आमा, मेरो पनि 5 वर्षको छोरी, उसलाई पनि लिएर मैले भाग्नुपर्ने थियो होइन, उसलाई मैले सम्बन्धित ठाउँमा पुऱ्याएपछि म पनि अहिले खुलेर काम गर्न सक्ने भएको छु, किनभने ऊ हुँदा मलाई तनाव पनि हुन्छ, मेरो बच्चालाई केही हुन्छ भने सबै अभिभावक त्यस्तै त हुन्छ नि, आफ्नो बच्चा होइन। अब उसलाई राखिसकेपछि चाहिँ मैले अब हामी 10-11 नम्बर पनि गएका छौँ, 10 नम्बर पनि गएका छौँ, त्यहाँ होल्डिङ सेन्टरमा विचार गरिरहेछौँ, बुझिरहेछौँ होइन, अनि सर्वे पनि गरिरहेछौँ।
1: अहिले के पाइराख्नु भएको छ होल्डिङ सेन्टरहरूमा बालबालिकाको अवस्थाहरू छ कि छैन, कस्तो छ?
2: हामीले बुझेको ठाउँमा चाहिँ अहिलेसम्म राम्रै छ। अब जस्तै यहीँ 5 नम्बरमै आउँदाखेरि एउटा बच्चा त्यहाँ भेटेका छौँ होइन, उहाँको बुवासँग पहिलो दिनमा चिनजान पनि थियो होइन, उहाँ हुनुहुन्छ भन्ने थाहा छ, त्यसको जानकारी मैले परिषदलाई पनि जानकारी गराएको छौँ होइन, सर्वे गर्ने भनिरहनु भएको छ। अब यहाँ पनि आएको, यहाँ पनि 4-5 जना बच्चा हुनुहुन्छ भन्ने कुरा यहाँ इन्फर्मेसन पाएँ। यहाँ हाम्रो यहाँ धामी सर हुनुहुन्छ, उहाँ मार्फत पार्छु, यहाँ सूचना सरसँग सूचना अधिकारी सरसँग भेट्न जाँदैछु।
1: यो बाढीपछिको यो जुन यो पुनरुत्थानको प्रतिकारको काम चल्दै गर्दाखेरि तपाईँहरूले त आफ्नो तर्फबाट गरि नै राख्नु भएको छ, प्रहरी प्रशासनबाट यो भइदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने केही लाग्छ कि लाग्दैन?
2: अब अहिलेसम्म उहाँहरूले पनि आफ्नो बाटोबाट गरिरहनु भएको छ, यस्तो भए परिस्थिति छ, कसलाई के गर्ने, कसो गर्ने, कहाँबाट गर्ने भन्ने कुरा पनि सबैले सोच्न सकिरहेको छैन होइन, मेलो मेसो पनि पाइरहेका छैनौँ। हामीले अब आफैलाई बलियो बनाएर हामी आफै स्टेबल भएर चाहिँ काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ, सबले आफ्नो बाटोबाट काम गरिरहनु भएको छ।
1: बाल अधिकार परिषदले के भनेको छ हजुर?
2: राष्ट्रिय बाल अधिकार परिषदले त्यस्तो बच्चाहरूलाई हजुरले त्यहाँ सर्वे गर्न गाह्रो कतै हुन्छ नि, यस्तो आमा बाबु विहीन, अब हामीले त आमा बाबु बिहीन बच्चा त नबुझिकन पठाउन मिल्दैन, भोलिपर्सि उहाँको गार्जेन आउनु होला, आफन्त आउनु होला, त्यस्तो अवस्थामा चाहिँ हामीले कसरी बच्चालाई चाहिँ राम्रोसँग प्रस्थापना गर्छौँ? उहाँको भविष्य छ, उहाँहरू भोलिको प्रधानमन्त्री हुन सक्नुहुन्छ, राष्ट्रपति हुन सक्नुहुन्छ, उहाँहरू ठुल्ठुलो ठाउँमा पनि जान सक्नुहुन्छ होइन, उहाँलाई चाहिँ कसरी हामीले सहज वातावरण पुर्याउन सक्छौँ? उहाँहरूको आमा बाउ नभएको खण्डमा उहाँहरूलाई मानसिक रूपमा कति उहाँहरू विक्षिप्त हुनुभएको छ, हाम्रो पालिकाबाट पनि मनोसामाजिककर्ताहरू आएर पनि मनोपरामर्श गरिरहनु भएको छ होइन, त्यस्तो अवस्थामा चाहिँ उहाँहरूलाई कसरी बलियो बनाउने होइन, लाइफलाई कसरी अगाडि लिएर जाने भन्ने कुराहरू चाहिँ हामीले
1: अघि हामी तालिम केन्द्रमा जाँदाखेरि सानो सानो बालबालिकाहरू पनि त्यो उसमा हेलिकप्टरमा राखेर त्यहाँ झारिराखेको,
2: त्यहाँ चाहिँ त्यस्तो बच्चाहरू चाहिँ स्कुल जाँदाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ पारि नै भएको बच्चाहरूलाई चाहिँ आमा बाउसँग पनि भेटाउन लिएर आएको हो, त्यस्तो अवस्थाका बच्चाहरू पनि हुन्छ। जस्तै अब स्कुल जानुभयो, पारिपट्टि स्कुल भएको बच्चाहरू त उहीँ ऊ हुनुभयो, अड्किनु भयो, अनि त्यस्तो अवस्थामा चाहिँ के गरेर ल्याउने भनेर हेलिकप्टरको थ्रुबाट ल्याएको हो, अझ पहिलो दिनबाटै ल्याएको हो, बिस्तारै बिस्तारै आइरहनु भएको छ।
1: अब यदि तपाईँको आवाज यो आसपासको कोही कसैले सुन्दै हुनुहुन्छ र घरमा बालबालिकाहरू छन् भने यो जुन बाढी यो विपदको स्थिति आइलाग्यो, आफ्नो घरमा रहेका बालबालिका अथवा आफ्नो छरछिमेकमा रहेका बालबालिकाहरूको लागि हामीले के कुरामा ध्यान दिनुपर्छ, के केमा सचेतना अपनाउनुपर्छ?
2: हामीले हाम्रो बच्चाहरू कहाँ

0: जान्छन्, के गर्छन्, कस्तो कुरा कोसँग सङ्गत गरेको छ, होइन उनीहरूको उनीहरू कि रिसाएका छन् कि खुसाएका छन् कि उनीहरूको बानी व्यवहार परिवर्तन भएको छ कि होइन, अब यस्तोमा मनोसामाजिक समस्या अब हाम्रै छोरीहरूलाई पनि अब बाढी आउँछ कि कुद्नुपर्ने हो कि, किनभने हामी 10 गते पनि कुद्यौँ होइन, 11 गते पनि मान्छेहरू कुद्नुभयो, 4 बिहानै कुदेको छ, बेलुकै कुदेको छ, बाढी आउँछ कि, अब हामीलाई त्यत्रो ठुलो आउला नआउला तर हामीलाई मनमा डर अहिले पनि छँदैछ। रात
1: घटेपछि बाढीको 11 दिनमा 2 जनाको सकुशल उद्धार आज भयो। मृत्यु हुनेको संख्या 1331 पुगेको छ। 41 होल्डिङ सेन्टरमा 3952 प्रभावित आश्रय लिँदै गरेको प्राधिकरणले बताएको छ। उपचारपछि फर्कनेहरूको संख्या पनि बढ्दैछ। बाढी प्रभावित क्षेत्रमा 57,000 लिटर डिजेल, 20,000 लिटर पेट्रोल र 13,000 लिटर हवाई इन्धन मौजदात रहेको छ। सुरुङभित्रको खोज तथा उद्धारका लागि स्विजरल्याण्डबाट नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण भएको छ। भोलि पनि परेवा भीर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहनेछ। राति ठूलो पानी पर्ने सम्भावना छैन र एनभीएलमा मधेसको दोस्रो हार भयो। काठमाडौँको विजय सुरुवात भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
7: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
6: ए साँच्चै?
7: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
8: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
9: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
10: रंग बहार, रंग बहार।
11: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्स।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482864665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98161416।
0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
1: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट OPD सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
11: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
7: यो कृष्णसार FM
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
5: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा: अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
5: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
0: फोन नम्बर 081-530-398।
6: रंग बहार
7: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
6: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेन्स।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1,000-20,000 सम्म छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
8: स्थान: राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
9: सम्पर्क: 97-05-11-48-70।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: माँ पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 0 37। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36 577, 98580 28 195 र 98580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
8: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
9: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
8: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
7: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 9743479900।

0: हो मेगाहर्ट्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
6: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
5: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
6: होइन हामीसँग अझै आशा छ मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
6: धन्यवाद शुभश्री IVF हाम्रो सपना साकार बनाइदिनु भएकोमा
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614169
8: नमस्ते दाई
9: नमस्ते नमस्ते धेरै दिन पछि देख्यौ त भाइ
8: विदेश जान आँटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
9: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
12: हाम्रा विशेषताहरू
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
12: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
11: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
12: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ECG डिजिटल एक्सरे सेवा
11: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
12: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
3: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
13: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
3: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
13: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
3: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
13: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-66।
14: रंग बहार, रंग बहार।
15: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
14: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
15: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
14: बर्जर पेन्स।
16: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दात तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97-05-11-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: यो कृष्ण सार FM
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
6: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
7: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
8: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
9: रंग बहार, रंग बहार।
10: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार।
9: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
9: बर्जर पेंट्स।
11: यो कृष्णसार एफएम
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्चुनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np सुबिसु।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148 47।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
8: रंग बहार, रंग बहार।
9: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेन्स।
10: यो कृष्ण सार FM
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।